दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँचिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्र सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुन बाँकी नै छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले अस्ति बेलुकीदेखि सड़क पूर्ण रूपमा बन्द भएको थियो। सड़क विभागले हिजो बेलुकी निकालेको सूचना अनुसार भित्तापट्टिको भाग कटान गरी सड़क विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ र सड़क आज बेलुकादेखि मात्रै दुईतर्फी खुल्नेछ।
3: दशैं आँगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बास्ना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्कोलाग्दो घाममा राष्ट्र ब्याङ्कको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो, तर यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन्। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र ब्याङ्कले नयाँ नोटको पुनरागमन गराएको छ, त्यो पनि बिना झन्झट र बिना लाइन। आफ्नो पारित पर्ने ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टर पुग्ने ग्राहकहरू खुशी देखिन्छन्।
2: नेपाल टेलिकमले नेपालीहरूको मान चाड दशैं तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकका लागि दशैं तिहार अफर 2083 ल्याएको छ। अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा,
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शनिबार कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनका दौरान ठूलो संख्यामा प्रदर्शनकारी प्रहरी हिरासतमा पुगेका छन्। भारतीय संचार माध्यमहरूले 4,000 भन्दा धेरै प्रदर्शनकारी हिरासतमा पुगेको जनाएका छन्। मतदाता संशोधन प्रक्रिया अपारदर्शी भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेर यो प्रदर्शन शुरू भएको। सम्भावित प्रदर्शनलाई लिएर शुक्रबार रातिदेखि नै नयाँ दिल्ली आसपास सुरक्षा व्यवस्था निकै कड़ा पारिएको थियो। गत जून जुलाईमा सीजेपीको आन्दोलनकै दबावमा तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधान राजीनामा गर्न बाध्य भएका थिए। यसपटक सरकारले त्यस्तो परिस्थिति नआओस् भन्नका लागि शुरूआतदेखि नै आन्दोलनलाई सूक्ष्म निगरानी गरिरहेको थियो। तर 2 र 3 अक्टोबरमा मुम्बई र दिल्लीमा व्यापक जनप्रदर्शन भएपछि सरकार झस्कियो। उक्त आन्दोलनका क्रममा परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार तथा लाठीचार्ज समेत गर्नु परेको थियो।
3: अब खेल र खेलाड़ीका खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी एक दिवसीय पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आइतबार क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात स्थित ओमान क्रिकेट मैदानमा हुने लीग 2 को अन्तिम श्रृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनौटको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर हो।
2: अब कला तथा मनोरञ्जन। क्यानभासमा पारिजात एक हप्ते चित्रकला प्रदर्शनी मैहेपी स्थित पारिजात स्मृति केन्द्रमा शुक्रबारदेखि शुरू भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तम छलीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले कलाकृति रचेर नयाँ कामको थालनी गरेको बताएका छन्।
3: अब विचार विश्लेषण। दशैंका दिव्य पक्ष शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। सत्य गुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात देवी महासरस्वती हुनुहुन्छ। यस्तै अध्याशक्ति आद्यशक्ति भगवतीका 8 भुजा हात छन्। ती हातमा क्रमशः बाण मुसल सुल चक्र शंख घण्ट हल एवं धनुष विराजमान रहेका छन्। यसरी आद्य स्वरूपका भगवतीका बारेमा मार्कण्डेय पुराण श्रीमद देवी भागवत स्कन्द पुराण लगायतका ग्रन्थमा वर्णन पाइन्छ। नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गा देवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ। भक्तिभावपूर्ण भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ। यसै गरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित सम्पुटित पाठ सप्तरूद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिबार एस सडक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
2: माइग्रेन,
1: छारे रोग,
2: पक्षघात, प्यारालाइसिस,
1: पार्किङ सिनिजम,
2: नसा सम्बन्धी समस्या,
1: हात खुट्टा झमझमाउने, निदाउने,
2: मस्तिष्क सम्बन्धी समस्याहरूको थप जानकारी का लागि सडक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493, 552-494 र 582-778।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन 315 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560308।
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। आदरणीय श्रोता, यतिखेर नेपाली बहसलाई देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमबाट पनि नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ। फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने यतिखेर नेपाली बहस आइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी परिचर्चा गर्न चाहन्छौं। युट्युबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि सुन्दै हुनुहुन्छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो इनआरएन 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ। आदरणीय श्रोता, बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटा स्थापना गरिँदैछ। आदरणीय श्रोता, नेपालीहरूको महान पर्व बडा दशैं आजबाट शुरू भएको छ। आज पहिलो दिन घट स्थापनाको दिन, आज घट स्थापनाको सायद बिहान 11:47 रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको सायद घट स्थापनाका लागि दिएको बताइएको छ। आदरणीय श्रोता, सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घट स्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै आजको दिनलाई घट स्थापना भनी बताइने गरिन्छ। केही मानिसले सामाजिक सञ्जालमा घट स्थापना सोमबार गर्ने भनी गरेको हल्लाखल्ला शास्त्र सम्मत नहुने बताइएको छ। आदरणीय श्रोता, प्रत्येक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडा दशैं मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश गणेश स्थापना गरी घट स्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढ़ाएर विजयादशमीका दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहिलो जमरा ग्रहण गर्ने प्रचलन छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी घट स्थापनाको दिनलाई सम्झिन चाहन्छौ। विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। कसै कसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्। तर जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको पनि बताइने गरिन्छ। नवरात्र दुर्गा देवीका 9 रूपको पूजा आराधना गरिने रात्रीहरू हुन्। घट स्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भन्ने गरिन्छ। नवरात्रभर अधिष्ठात्री देवी दुर्गाको 9 रूपको पूजा अर्चना गर्ने प्रचलन छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने प्रचलन छ। बडा दशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलि सहित विशेष पूजा अर्चना गर्छन्। नवरात्र दुर्गा सप्तशती श्री चण्डी, श्रीमा देवी भागवत र अन्य देवी स्वत्र एवं सुस्तिको पनि पाठ गर्ने प्रचलन छ। त्यसैले गर्दाखेरि आज घर घरमा घट स्थापना गर्नुहोस् र घट स्थापना गर्ने साइटको बारेमा म तपाईँलाई बताउन चाहन्छु। 11:47 घट स्थापना गर्ने साइट छ आजको दिनमा, र देशले निकै ठूलो क्षति बेहोरेको छ बारीको वितण्डाले गर्दाखेरि। यस पाला त्यति धेरै दशैं आएको अनुभूति पनि भएको छैन। देश यतिखेर रोएको छ, देशले निकै ठूलो क्षति बेहोर्नु परेको छ। धेरैका प्रियजनहरू हराएका छन्, धेरैका अङ्गभंग भएका छन्, अझै पनि कतिपय बेपत्ता छन्, पत्ता लागेको छैन। यो माहौलमा दशैंको उल्लास त त्यति छैन, तैपनि हाम्रा पर्वहरू हुने शक्ति स्वरूपा देवी भगवतीहरूको पूजा आराधना गर्ने पर्वहरू हुन्। यसलाई त्यही ढंगले चाहिँ तपाईँहरू मनाउनुहोस्, यो आग्रह गर्न चाहन्छौ। र नेपाली कंग्रेसको 15 महाधिवेशनका मतगणना यतिखेर भइरहेको छ, त्यतातर्फ पनि हामी तपाईँको ध्यान आकर्षण गराउन चाहन्छौ। र विशेष गरी पछिल्लो समय सरकारले केही व्यक्तिलाई पक्राउ गर्ने, छोड्ने, फेरि खानतलासी गर्ने, छापा मार्ने लगायतका कतिपय गतिविधिहरू गरेका छन्, र ती प्रकरणले अहिले सरकार सुशासनतर्फ हो वा चाहिँ प्रतिशोधतर्फ हो भन्ने खालका दुई खाले प्रश्नहरू उब्जाएका छन्। आजको बहसमा हामी यसै विषयमा पनि कुराकानी गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
3: SEE वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, ASA सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिक्लेढुङ्गा पोखरा।
3: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
4: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817162223।
6: रेडियो आदिखोला 105.4
7: नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र
8: सुन। बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: रेडियो आदि खुला 105.4
5: तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, गुड मर्निङ।
7: कस्तो छ स्वास्थ्य अवस्था? आराम हुनुहुन्छ? चिसो बढ्यो म्याडमलाई? कस्तो छ अहिले?
8: म्याडमलाई पनि केही सुधार भएको छ, म त आफै ठिकै छु जतिर पनि।
7: अनि अब देशको अवस्था पनि अहिले त राम्रै छ नि होइन? युवा डाक्टरहरूको हातमा छ देश, ठिकै छ होला नि अहिले? स्वस्थ छ देश?
8: नै, देशको अवस्था त गम्भीर छ नि।
7: किन देशको अवस्था गम्भीर? यतिखेर ट्रिटमेन्ट राम्रै भइरहेछ नि देशमा, राम्रो ट्रिटमेन्ट भइरहेछ देशलाई, राम्रो तरिकाले अगाडि बढाउने, सुशासनयुक्त मुलुक बनाउने भनेर चाहिँ जनताले दुईटै दिएको, सत्ताले चाहिँ होइन सम्हालिरहेको छ राष्ट्रपतिले।
8: ट्रिटमेन्ट चाहिँ विदेशीले गर्ने, नेपालको ट्रिटमेन्ट नेपालीले होइन,
7: होइन नेपालीले गरिरहेको छैनन् यतिखेर,
8: नेपालीले होइन नि,
7: नेपालीहरू नै छन् नि सत्तामा,
8: नेपालीले नि यहाँ नेपालको ट्रिटमेन्ट गर्ने भए त गौरवको कुरा, इज्जतको कुरा हुन्छ नि। नेपालको ट्रिटमेन्ट उपचार चाहिँ विदेशीहरूले गर्ने।
7: कहिलेदेखि गर्न थाले विदेशीले नेपालको ट्रिटमेन्ट त्यसो भए?
8: विदेशीहरूले तपाईँ चाहिँ जुन बेला अङ्ग्रेजले बेलायत भारतमा चाहिँ शासन गर्यो, भीमसेन थापालाई सिद्धि आएपछि, त्यसपछि राणाहरूलाई चाहिँ सत्तामा ल्याइसकेपछि, अनि ब्रिटिस साम्राज्यवादको यहाँ चाहिँ हालीमुहाली भयो नेपाली जनतामाथि, अनि उनका साम्राज्य बढाउन र चाहिँ सुरक्षा गरेर नेपालीलाई चाहिँ बेचे राणाहरूले, त्यो बेलादेखि अहिलेसम्म तपाईँ चाहिँ नेपालीहरूलाई बेच्ने अनि नेपालीहरूले तपाईँ चाहिँ बिक्री हुने अहिले ठुलो पैमानामा छ। 80 लाख नेपाली चाहिँ विदेश जाने अनि यहाँ चाहिँ विकास गरी मान्ने
7: होइन, तर अब मुलुकलाई अब यो अहिलेको यो चरणले पनि दुईटै नजिकको सरकारको यो क्रियाकलापले पनि मुलुकलाई एक किसिमले विकास र समृद्धिको दिशातर्फ लैजान सक्दैन, यो पनि चिन्ताको विषय हो त्यसो भए?
8: अब त आउँदा मोहीको पानी पाएन, कमरा आँदा दही भने जस्तो, यहाँ चाहिँ लोकतन्त्रको लागि, गणतन्त्रको लागि, देशको लागि लडेका भनेकाको त यो गति भयो। अझ विदेशीले तालिम दिएर अरबौं रुपियाँ खर्च गरेर तयारी गरेका भतुवाहरूले नेपालको विकास गर्छन्, नेपाललाई जोगाउँछन् भन्ने कुरा कसैले आशा गर्ने कुरा हुन्छ?
7: अहिले त धेरै व्यक्तिहरू चाहिँ गलत गर्ने, भ्रष्टाचार गर्ने, विभिन्न सुराकीहरू लिने व्यक्तिहरू त धमाधम घरमा छापा हान्नेदेखि लिएर पक्राउ पर्दै छ।
8: त्यो त सत्तामा भ्रष्टाचार नगरेका मान्छे नै हुन पर्यो, सत्तामा भ्रष्टाचार नगरेका मान्छे सोच्छ तपाईँ चाहिँ नि राष्ट्र र जनताको लागि चाहिँ सत्तामा शक्तिमा भएका मान्छेले नै राष्ट्रको उन्नति गर्छन्। जसको कालो इतिहास छ, जसले ठग्दा ठग्दा लुट्दा लुट्दा लुटेर बदनाम छन्, त्यस्ता मान्छे न्यायपालिकामा, त्यस्ता मान्छे कार्यकारीमा, त्यस्ता मान्छे संसदमा, अनि अहिलेको नाटक त के कला थाहा छैन।
7: होइन, चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरण, त्यस पछाडि चाहिँ उनी निकट व्यक्तिहरूका घरमा खानतलासी, सरकारलाई त झण्डै झण्डै एउटा ग्रुपले त निकट ठूलो च्यालेन्ज गरेको रहेछ नि त, होइन? सुन्नुभयो कुरा?
8: हो, सबभन्दा ठूलो कुरा के हुन्छ भन्नुहुन्छ भने, मुहान चाहिँ धमिलिएपछि त्यसको पानी चाहिँ तलैसम्म धमिलै फोहोर भएर जान्छ। जुन बेला तपाईँ चाहिँ नि अब चोलेन्द्रजीलाई चाहिँ उमा सर्वोच्चमा ल्याउने बेलामा संसदीय सुनवाई समितिमा थिएँ म, हेर्नुहोस्, त्यहाँ त्यहाँ चाहिँ उनको चाहिँ जिल्ला अदालतमा पुनरावेदन अदालतमा अत्यन्तै नराम्रो धब्बा थियो, उनलाई उनको चाहिँ राम्रो थिएन। त्यो बेलामा संसदीय सुनवाई समितिमा उनलाई अहिले ल्याउने बेला भएको छैन, ल्याउनु हुँदैन, तलका चाहिँ तलका अदालतहरूमा यिनको राम्रो रेकर्ड छैन भनेर त्यो संसदीय सुनवाईमा लड्ने एउटा चित्रबार नै हो, हेर्नुहोस्। त्यहाँ चाहिँ सोध्नु त अहिले त्यहाँका कर्मचारीहरूलाई, त्यहाँको पुरानो संसदीय रेकर्ड तपाईँले खोजेर पढ्नु त, अनि अनि तपाईँको चाहिँ त्यहाँ त्यति बेला सुनवाई समितिमा मेरो चाहिँ अब झगडा भयो त्यति बेलाका काङ्ग्रेसका चाहिँ नेताहरूसित, नेत्रीसित, अनि एमालेका नेताहरूसित, माओवादीका नेताहरूसित, अब चाहिँ न्यायाधीशहरू चाहिँ राजनीति पार्टीका नेताहरूले भाग बढ्न लाउँदा रहेछन्। भाग बढ्न लाएर तपाईँ चाहिँ नि अदालतमा राख्ने, अनि आफूले चाहिँ गर्ने अपराधहरू, आफूले गर्ने भ्रष्टाचारहरू त्यसबाट चाहिँ बच्नको लागि तपाईँ चाहिँ नि सेटिङ मिलाएर न्यायाधीशहरू सर्वोच्चमा राख्ने, अनि चाहिँ अब विभिन्न निकायहरूमा चाहिँ आफूलाई जोगाउने मान्छेहरू राख्ने, अनि आफूले चाहिँ राजघाट गर्दाखेरि अपराधमा अपराध गरेपछि मुख्य जोगाउने काम चाहिँ न्यायपालिकाको। त्यसो भएर राजनीति गर्ने मान्छेहरूलाई आफूले गल्ती कमजोरी अपराध गर्दाखेरि जोगाइदिने चाहिँ न्यायाधीश चाहिने भएको हुनाले केही सेटिङमा काङ्ग्रेस, एमाले, माओवादीको सेटिङमा चोलेन्द्र शमशेरलाई चाहिँ तलबाट चाहिँ तानेर चाहिँ सर्वोच्चमा ल्याउँदाखेरि त्यो संसदीय सुनवाई समितिमा चित्रबहादुर एक्लै थियो, हेर्नुहोस्, एक्लै थियो। स्वयं चोलेन्द्रजीले चाहिँ मलाई भेट्न खोज्दा पनि मैले मानेको होइन, हेर्नु अहिले के भयो भन्नुहोस् यसरी गएर।
7: होइन, त्यसको मतलब चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने कुरा, त्यसपछि चाहिँ उहाँका घरमा खानतलासी गर्ने कुरा ठिकै हो,
8: कस्ता मान्छेले पक्राउ गरे? जसले चाहिँ दलाई लामालाई तिब्बतमा पुनस्थापना गर्न खोजेको छ, दलाई लामाबाट पैसा लिएर खाएर हाम्रो नेपाल भन्ने चाहिँ संस्था चलाएर, एनजिओ चलाएर, अब त्यस्तो मान्छेले गृह मन्त्रालय कब्जा गरेर अनि चोलेन्द्र शमशेर पक्राउन हिँड्ने ल भन्नुहोस्, चोलेन्द्र शमशेर पक्राउन आदेश दिने मान्छे को हो? ऊ कहाँबाट सञ्चालित मान्छे हो भन्नुहोस् त? कलेज निर्माण गरेको मान्छे हो त? म अहिले चाहिँ चोलेन्द्र शमशेरलाई पक्राउन चाहिँ आदेश दिने मान्छे पहिला हेर्नु त, त्यहाँ जोडिएछ। मैले चाहिँ यो भन्नुको मतलब चोलेन्द्र शमशेरको इतिहास ठिक हो, चोलेन्द्र शमशेर ठिक मान्छे हुन् भनेर मैले किन भन्दिनँ भनेर भन्दाखेरि, त्यति बेला काङ्ग्रेसका, एमालेका, माओवादीका मान्छेहरूको सासगाँठमा नि चोलेन्द्र जस्तो कमजोर चाहिँ मान्छेहरूलाई चाहिँ सर्वोच्चमा तानेर ल्याउँदाखेरि म एक्लै भए हुँ, म लड्या हुँ। त्यति बेला चाहिँ चोलेन्द्रजीको बारेमा छलफल गर्दाखेरि मसँग चाहिँ मतभेद भएका मान्छे 79 एकैचोटि भेट भएपछि बल्ल बोलताल हो, कतिपय काङ्ग्रेसका नेत्री हुँ भन्नेहरू, देश बनाउन सांसद भएका, देश बनाउन मन्त्री भएका मान्छेहरूसित, हेर्नुहोस्
7: कसको कुरा गर्दै हुनुहुन्छ? सीता प्रसाईजीहरू
8: हुनुहुन्छ, मैले काङ्ग्रेसका मान्छेसँग गरेका छु, माओवादीका चाहिँ नेताहरूसित गरेका छु, एमालेका नेताहरूसित गरेका छु, त्यो संसदीय सुनवाई समिति जो जो छन्, बरु त्यति बेला संसदीय सुनवाई समितिमा नेताहरूले भाग बढ्न गरे दाइ तपाईँको अडान ठिक छ भनेर भन्ने हिम्मत साथ बोल्ने त्यो बाहिर आएमा उनीहरूले त्यो बाहेक रायमाझी तामाङ चाहिँ नि संसदीय चुनावमा त्यति बेला अग्नि सापकोटा गिरिराज मणि र तपाईँ चाहिँ टोपबहादुर थिए रायमाझी सुनवाईमा. मैले उनीहरूले एकान्त लगेर यस्तो जिल्ला अदालतमा पुनरावेदन अदालतमा चाहिँ विशेष अदालतमा यस्तो बदनाम भइसकेको मान्छेलाई सर्वोच्चमा ल्याउनु हुन्छ भनेर मैले चाहिँ बैठक बस्नुभन्दा पहिले मैले सम्झाउन लगेकोमा अरू बोलेनन्, अग्नि सापकोटा बोलेनन्, गिरिराज मणि बोलेनन्, उसले तपाईँ चाहिँ टोपबहादुर त कमसेकम हाम्रै चाहिँ स्कुलबाट जन्मेको हुनाले उनले प्याच भनिहाले दाईको अडान ठिक छ, म दाईको अडान छु, तर त हाम्रो नेताहरूले भागभण्ड गरे, न्यायाधीशहरूको भागभण्ड गरे, अब हाम्रो चाहिँ नियम पुरा गर्न आएका हौ दाई भनेर टोपबहादुरले इमान्दारीपूर्वक त्यो कुरा खोलेपछि सकियो. त्यसपछि एमालेका जर्नेलहरूलाई फेरि ल्याएँ मैले एकान्तमा. मलाई याद छ त्यति बेला राजेन्द्र चाहिँ अब पाण्डेको मलाई याद छ, अरू दुईजनाको मलाई राम्रो याद छैन, अनि एमालेका मान्छेलाई ल्याएर पनि तिमीहरूले यस्तो चाहिँ तलको अदालतमा यस्तो बदमासी गरेको मान्छे, भ्रष्टाचारमा मुछिएको मान्छे सर्वोच्चमा किन ल्याउन खोजिरहेको छ भन्दाखेरि उनीहरूले त्यही भने माथिका नेताहरू भागभण्ड भइसकेछ दाइ, हामीले त नियम पुरा गर्न आएका भने त्यति बेला काङ्ग्रेसका कतिपय नेताहरूसित त मेरो चाहिँ झोकाझोकी भएर पछि 79 चाहिँ बोलचाल सुरु भयो. त्यस्तो गर्छन् हेर्नुहोस्, आफ्ना चाहिँ गल्ती कमजोरी आफ्ना अपराध चाहिँ जोगाउनको लागि सेटिङ गर्छन्. त्यो त्यही कारणले आज तपाईँको चाहिँ विदेशीहरूले नेपालको संसद कब्जा गरे, अदालत कब्जा गरे, र तपाईँ चाहिँ र तपाईँ चाहिँ सेना कब्जा गरे, तपाईँ चाहिँ यिनीहरूका चाहिँ कमीले यिनीहरूले गरेका बदमासीका कारणले
7: भनेपछि अहिले पनि कब्जामा छ देशको न्यायालय. त्यसो भए
8: देशमा विदेशीको कब्जा छ नि संसद, तपाईँको अहिले नेपाली जनताको हो त्यो संसद,
7: नेपाली जनताले होइन मतदान
8: गर्छ, अनि चाहिँ न्यायपालिका अहिले नेपाली जनताको पक्षमा काम गर्छ त्यसले,
7: होइन नेपालीहरूले नै
8: सेनाहरूले के गरे फोहोर भरेको चाहिँ के 24 घण्टा मैले देखेको छैन, म यहाँ बसे पनि मैले हेरेँ होइन मेरो आँखाले. यो मुलुकलाई यहाँसम्म पुर्याउनको लागि जो लामो समयदेखि अमेरिकाले लगानी लगाएको थियो, हेर्नुहोस् है, अरबौं रुपियाँ लगानी लगाएको थियो, एनजिओ आइजिओ खोलेर हरेक राजनीतिक पार्टीका मान्छेहरूलाई तालिम दिए, अमेरिकनहरूले नेपालका युवकहरूलाई सशक्तिकरण गर्नुपर्ने, नेपालले तपाईँ चाहिँ अमेरिकाका युवक युवतीहरूलाई सशक्तिकरण गर्छ ल
7: भन्नुहोस्,
8: अमेरिकनहरूले सशक्तिकरण गर्दै अरबौं रुपियाँ खर्च गरे ल
7: चित्र केसीजी, त्यो आज मात्र होइन नि त, त्यो त हिजोदेखि चलिआएको छ, नेपालकै नागरिकले चाहिँ मतदान गरेर संसदमा होइन नेपाली नागरिक मतदान गर्ने नेपाली नागरिकै त हुन् नि होइन चुनावमा,
8: हजुर
7: मतदान गर्ने नेपाली नागरिक होइनन् जनप्रतिनिधिहरूलाई
8: के अरे,
7: नेपाली नागरिकले होइन मतदान गरेको चित्रबहादुर केसीजी,
8: हो नेपाली हो, नेपाली हो मतदान गरेको, तपाईँ चाहिँ नि युक्रेनमा पनि जेलेन्सीलाई मतदान गरेको चाहिँ युक्रेनका जनताले हो, र तपाईँ चाहिँ नि सिक्किममा पनि लेन्डु दोर्जेलाई चाहिँ मतदान गरेको सिक्किमका जनताले हो, उनीहरूले मतदान गरे त सिक्किम भारतलाई बुझाए, सिक्किमी जनताले मतदान गरेर युक्रेनमा चाहिँ जेलेन्सी जस्तो ट्याबेलाई राष्ट्रपति बनाएर युक्रेनका जनताले गएर आज युक्रेन चाहिँ रुखलाई बुझाउँदैछन् ल हेर्नु, अमेरिकाले त्यहाँको चाहिँ अब चाहिँ महत्वपूर्ण उहरू चिजहरू कब्जा गरिसकेको छ, भनेपछि त जनताले हो नि भोट त हालेको जनताले हो, जिताएको त लेन्डुप दोर्जेलाई जनताले हो, अनि तपाईँको उसलाई त्यहाँको जेलेन्सीलाई त्यो ट्याबेलाई जिताएको चाहिँ जनताले हो, युक्रेनका जनताले, अनि हिटलरलाई जिताएको भने हिटलर जर्मनका जनताले हो जिताए, 60 लाखसम्म यहुदीहरूलाई चाहिँ अब मेसिनमा हालेर चाहिँ खतम पारे हिटलरले, त्यसो भए जहाँ पनि काम त जनताकै माध्यमबाट बनाउँछ नि हेर्नुहोस् लुटेराहरू शासकहरूले, अब त्यही कारणले अहिले नेपालमा पनि त्यही भनिन्छ, अहिले जुन संसद छ त्यो त जनताले भोट हाले हो नि, जनताले भोट हाले सिक्किम के बनाए, अनि युक्रेनमा युक्रेनका जनताले भोट हालेर कस्तो मान्छे चाहिँ बनाए त्यहाँ, त्यस कारणले अहिले पनि चाहिँ संसारमा तपाईँ चाहिँ अमेरिकी साम्राज्यवादले जुन जुन खालको तपाईँ चाहिँ अब कमजोर राष्ट्रमाथि जुन खालको तपाईँ चाहिँ बदमासी गरिरहेको छ, षड्यन्त्र गरिरहेको छ, त्यो देशका शासकहरू कर्मचारीहरू मिडियासम्म, तपाईँ पनि मिडिया कर्मी हो, तपाईँ चाहिँ पैसाको लागि सम्पत्तिको लागि चाहिँ जब राजनीति हुन्छ अब चाहिँ नोकरी गर्छ मान्छेले अनि मिडियामा काम गर्छ पैसाको लागि त्यो देशको अस्तित्व यही नेपालको जस्तो हुन्छ हेर्नु होला नेपालले त अझ भोग्न पर्ने कठिन दिनहरू चाहिँ आउन बाँकी नै छ अहिले यो त सुरुवात हो
7: एउटा कुरा
8: अमेरिका धेरै पहिलेदेखि हो
7: प्रधानमन्त्री बालेन्द्र शाह आज कस्तो व्यक्ति हो उहाँले त भ्रष्टाचार गर्दिन भन्नुभएको छ नि त
8: मैले भन्नै परेन गिरेन जुन चाहिँ अमेरिका निक्लन मिडियाले सबै ल्याइहाल्यो नि 2017 तब चाहिँ अब 1917 त्यहाँ तालिम प्राप्त गरेको गिरे जोनले चाहिँ ल्याइहाल्यो नि को को हुन् तालिम प्राप्त मान्छे भनेर चार पाँचजनाको नाम दिएन अनि तिनै मान्छे अहिले नेपालमा हिरो नेपाली जनता चाहिँ भगवान हुन् परमेश्वर हुन् नेपाललाई अब स्विजरल्यान्ड बनाउँछन् भन्ने नेपाली जनतालाई त्यही सिकाएको हो नि भन्न लागेको कतिपय मिडियाहरूले जब पैसा लिएर उनीहरू पक्षमा चाहिँ रात दिन वकालत गरेर आफ्ना जन्म दिने आमालाई पहिला लाएर जारी बुझेर खाने ठुलो तत्त्व छ नेपालमा हेर्नु मासहरू षड्यन्त्रकारीहरू त्यसले नेपालको जीवन मरणको अस्तित्व जीवन मरणको दोसामा छ दलाई लामाबाट सञ्चालित मान्छेले गृह मन्त्रालयलाई कब्जा गरिदिए ल भन्नु
7: उसले
8: आदेश गरेर उसको चाहिँ छानबिनको रिपोर्ट ल्याउन नपर्ने अहिलेको गृहमन्त्रीको नेपाली जनतालाई उसको छानबिनको रिपोर्ट चाहिँ नेपाली जनताले थाहा पाउन नपर्ने गृहमन्त्रीको अरूको मात्रै पाउने अरूकोमा कारवाही गर्ने अनि सहकारी ठगेका मान्छेहरूको जो ठगी हो त्यो ठगी अदालत कब्जा गरेपछि त्यो मुद्दा फिर्ता लिनुपर्ने अनि यहाँ न्यायको कुरा गर्ने विकासको कुरा गर्ने हेर्ने
7: होइन एउटा कुरा अब सुदन गुरुङले पनि अहिले पछिल्लो समय त राम्रै काम गरिरहनु भएको छ नि त होइन गृहमन्त्रीले
8: के अरे
7: सुदन गुरुङ गृहमन्त्रीले राम्रो काम गरिरहनु भएको छैन पछिल्लो
8: होइन राम्रो काम गरे नि उनले तपाईँ चाहिँ दलाई लामाबाट सञ्चालित तपाईँ चाहिँ एनजिओ खोलेर अनि तपाईँ चाहिँ बोर भरको त्यहाँ 24 पानी बाँडेर अनि तपाईँ चाहिँ सिंहदरबार डढालेर संसद भवन डढालेर सर्वोच्च डढालेर अनि तपाईँ चाहिँ नि अब रवि लामी छानेका पाँच पाँचवटा मुद्दाहरू तपाईँ चाहिँ फिर्ता लिन लाएर अदालतका न्यायाधीश समेत बिक्री भएर मैले सुरुमै अस्तिको अन्तर्वार्ता पनि तपाईँले भने नि त राज्य सत्ता भनेको सेना हो राज्य सत्ता भनेको अदालत हो राज्य सत्ता भनेको संसद हो त्यो तिनटै चाहिँ अमेरिकाले कब्जा गरिसकेपछि यहाँ नेपालीले के को फूर्ति गर्ने के को यहाँ गफ गर्ने तपाईँ राजनीति पार्टीहरूले के को ठुल्ठुला कुरा गर्ने राज्य सत्ता चाहिँ अमेरिकालाई बुझाएर अनि यहाँ मिडियाका चाहिँ कुरा सुन्छु मैले अनि नेताहरूको भाषण सुन्छु मैले मिडियामा त्यस हुनाले हिजो यी सबै स्थिति आउँछ भनेर संसदमा लड्ने त राष्ट्रिय जनमोर्चा हो नि निर्भीकता साथ त्यो त तपाईँले देख्नु भएको छ नि
7: जनताले भोट दिनुलाई तथ्यमा प्रमाणमा कुरा गर्नु पर्यो नत्र भने पक्राउ गर्ला नि सरकारले फेरि केसीजी
8: अलि बुझिएन
7: होइन तथ्य प्रमाणमा कुरा गर्नु पर्यो नत्र सरकारले पक्राउ गर्न सक्छ क्या यतिखेर
8: होइन पक्राउ गरेर उसले मार्ने न अरू के गर्न सक्छ सद्दाम हुसेनलाई मार्यो हो उसलाई पचाउन गाह्रो परेछ कर्णेल गद्दाफीलाई मार्यो उसलाई पचाउन गाह्रो परेछ त्यो त साम्राज्यवादीहरूको चरित्रै हो नि तपाईँको चाहिँ त्यो कमजोर देशमा चाहिँ कब्जा गर्ने त्यहाँको उनीहरूको विरोध गरेर हत्या गर्ने त उनीहरूको बोडीमा गर्न सक्ने कामै त्यही हो उनीहरूले अरू त गर्न सक्दैनन् सद्दाम हुसेनलाई तपाईँ चाहिँ यहाँ यसमा चाहिँ आणविक बम छ भनेर होइन अमेरिकाले चाहिँ सद्दाम हुसेनको ज्यान लिएको कर्णेल गद्दाफीको तपाईँ लिबियामा चाहिँ यहाँको प्राकृतिक साधन स्वरूप लुट्न होइन अमेरिकाले कर्णेल गद्दाफीको ज्यान लिएको बुझ्दैनौँ हामीले अब नेपालमा त्यही स्थिति हुन गइरहेछ अब चिन छ लड्नको लागि तपाईँ चाहिँ नि अमेरिकाले चाहिँ नेपाल कब्जा गरिरहेछ
7: तर अहिलेको अवस्थामा चाहिँ देशमा अबको सरकारले यो सरकारले रवि लामिछानेजीले त राजनीतिक रूपमा त राम्रो चरित्र प्रदर्शन गरिरहनु भएको छ नि त अहिले राजनीतिक रूपमा रवि लामिछानेको एक्टिभिटिजहरू क्रियाकलापहरू राम्रो छन् नि होइन अहिले पछिल्लो समय
8: राम्रो छ उनले कति सहकारीको कति रकम लुटेका हुन् उनी सांसद हुँदाखेरि उनका टाउका के थियो मुद्दा त्यो दुनियाँले जाने छ अब नेपाली जनताले तपाईँ चाहिँ नि अहिले अहिले उचो हो भनेर चाहिँ नि अब यो भ्रम बस चाहिँ उलाई चाहिँ गइरहेका छन्। मैले चिनेको छु नि, म त संसदमै छँदै हो नि, 21 सिटका लोभले सहकारीमा गरेको त्यत्रो ठगीका मुद्दा फिर्ता लिने, अनि अनि त म चाहिँ अब सुशीला म्याडम चाहिँ कसरी प्रधानमन्त्री भइकी हुन्, नेपाली जनताले चुनेको चाहिँ संसद कसरी अमेरिकाले सिद्ध्याएको त्यो कुरा के हामीले थाहा छैन। रवि लामी थाने बारे तपाईँले मलाई भन्नुपर्छ, अरू कसैले भन्नुपर्छ, उसका दलालहरूले गर्ने कुरा हो, अमेरिकन दलालहरूले गर्ने कुरा हो। रवि लामी छानेलाई, बालेनलाई, सागर ढकाललाई अनि सुजन गुरुङलाई चाहिँ बनाउनको लागि अमेरिकाले गरेको खर्चको फाँडबारी आएन, अहिले बाहिर सार्वजनिक भएन, के नेपाली जनताले सुने होइन। त्यो सुनेर पनि नेपालमा के छ भने आफ्नो निजी स्वार्थको लागि, फाइदाको लागि, साम्राज्यवादीहरूबाट पैसा लिएर आफ्नो सुख सहयोगको लागि, सम्पत्ति जोड्नुको लागि जे गर्न पनि तयार भएर तपाईँ चाहिँ काठमाडौँ जस्तो ठाउँमा, काठमाडौँका वरिपरिका ती गुम्बाभित्र चाहिँ टिओबी दलाई लामाका तपाईँ चाहिँ सेनाहरू, दलाई लामाका चाहिँ उतै मान्छेहरू तपाईँ चाहिँ ती गुम्बा कब्जा गरेर बसेका छन्। त्यही राष्ट्रपति छन्, त्यही प्रधानमन्त्री छन्, त्यही सेना छन्, त्यही प्रहरी छन्, केही पत्रकारहरू छन्, त्यही बुद्धिजीवीहरू छन्, तर त्यो हेर्दा छन्, रमाइलो गरेर हेर्दाखेका छन्। र तपाईँ चाहिँ अमेरिका विदेश जाने हो, विदेश पनि अमेरिका जाने हो, त्यहीँ गएर मोज गरिदियो, त्यहीमा चाहिँ चाहे पढे लेखेको मान्छे होस्, चाहे बिचको मान्छे होस्, अब 80-80 लाख तपाईँ चाहिँ मान्छे जब विदेश जान्छन्, यहाँका कल कारखाना उद्योग धन्दा चाहिँ सखा पार्ने, र तपाईँ चाहिँ यहाँ अमेरिकनहरूको चाहिँ रजाई गराई चाहिँ राखेका छन्। केही प्रतिनिधि हुन् चाहिँ बालेन पनि, रवि पनि, सुजन पनि, ठोकेर भन्छु मैले।
7: र अब जाँदा जाँदै अहिलेको अवस्थामा चाहिँ अब देशमा सुशासन आउँछ कि आउँदैन, भ्रष्टाचारको अन्त्य हुन्छ कि हुँदैन, समूल नष्ट हुन्छ कि हुँदैन भ्रष्टाचारको?
8: पहिले त चाहिँ साम्राज्यवादीहरूको तपाईँ चाहिँ हस्तक्षेपलाई अन्त्य गर्नुपर्छ नेपाली जनताले। विगतमा यी राजनीतिक पार्टीहरूले जे जति गल्ती कमजोरी गरे पनि नेपाली जनताका अगाडि सार्वजनिक रूपले विगतमा गरेका उनले गरेका अपराधहरू, आर्थिक रूपमा, सामाजिक रूपमा, राजनीतिक रूपमा गरेका अपराधहरू नेपाली जनताका अगाडि माफी माग्दै राष्ट्रियताको पक्षमा, गणतन्त्रको पक्षमा चाहिँ राजनीतिक पार्टीहरू चोर भए चन्नार भए उनीहरू नै फेरि एक ढिक्का भएर जसरी विगतमा तपाईँ चाहिँ राणा शासन फाल्दा, राजतन्त्र फाल्दा तपाईँ चाहिँ एक ठाउँ भएका थिए, फेरि पनि नेपाली जनताका अगाडि माफी मागेर विगतमा गरेका आफ्ना कमी कमजोरीलाई चाहिँ दोहोऱ्याउनु छैन भनेर प्रण गरेर तपाईँ चाहिँ फेरि पनि साम्राज्यवादका विरुद्धमा सबै एक ठाउँ उभिनु र देशको अस्तित्व बचाउनुको विकल्प छैन।
7: हस्, चित्रबहादुर केसीजी, यहाँको महत्वपूर्ण समयका लागि म धन्यवाद दिन चाहन्छु, नमस्कार।
8: धन्यवाद, मलाई पनि चाहिँ समसामयिक विषयमा अवसर दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद।
7: जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आदरणीय श्रोता, यतिखेर जानकारी प्राप्त भए अनुसार म तपाईँलाई जानकारी गराउन चाहन्छु, नेपाली कंग्रेसको 15 महाधिवेशनको मतगणना जारी छ। यहाँहरूलाई थाहा छ यो मतगणनामा पछिल्लो समय आएको अपडेट अनुसार नेपाली कंग्रेसको महाधिवेशनमा उपसभापतिमा डाक्टर चन्द्र भण्डारीले अग्रता कायम गर्नुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गर्नुभएको छ। आदरणीय श्रोता, यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणना केन्द्रीय उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम गर्दै गर्दा प्राप्त पछिल्लो मतगणना अनुसार उपसभापतिमा खुलातर्फ डाक्टर भण्डारीले 623 मत प्राप्त गर्दा इन्जिनियर मधु आचार्यले 343 मत मात्रै प्राप्त गरेका छन्। अर्कोतर्फ यता महामन्त्री पदमा केन्द्रीय महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 688 मत प्राप्त गर्दै गर्दा अमर सिंह पुन मगरले 443 मत प्राप्त गरेका छन्। उदय शमशेर राणाले 388, डाक्टर सुनिल कुमार शर्माले 300, गुरूराज घिमिरेले 169, नयन सिंह महरले 129 मत प्राप्त गरेका छन्। शंकर तिवारीले 19 मत र डाक्टर सन्तोष उपाध्यायले 17 मत प्राप्त गरेका छन्। आजको श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
10: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटल को खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
11: होइन, के भयो? किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
10: फोन नम्बर 0364415002, मोबाइल 9850604502 र 9840551401।
13: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
14: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
13: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
14: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
14: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470169860।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: रेडियो आदिखुला 105.4।
15: ए भतिज, आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
16: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
15: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
16: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
15: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नै बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 96।
17: रेडियो आदिखोला 105.4
7: जारी छ, मतगणना भइ नै रहेको छ यतिखेर। आधिकारिकताको विवाद एकातर्फ सर्वोच्च अदालतमा विचाराधीन छ। गगन थापा नेतृत्वको 15 महाधिवेशनको आधिकारिकता र अहिले महाधिवेशनले देखाएको रौनकलाई जोडेर कसरी हेर्न सकिन्छ?
18: होइन, अब आधिकारिकताको अहिले च्याप्टर करिब करिब क्लोज जस्तो स्थिति हो, किनभने नेपाली कंग्रेसको विशेष महाधिवेशनले जुन नेतृत्वलाई स्थापित गर्यो त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको स्थिति छ र निर्वाचन आयोगको यो निर्णय किनभने
7: छ। गगन थापा नेतृत्वको 15 महाधिवेशनको आधिकारिकता र अहिले महाधिवेशनले देखाएको रौनकलाई जोडेर कसरी हेर्न सकिन्छ?
18: होइन, अब आधिकारिकताको

0: उहाँहरू चाहिँ रिटमा जानु पर्यो, त्यहाँ अपिलको बन्दोबस्त थिएन किनभने निर्वाचन आयोगको निर्णय नै अन्तिम भएको स्थिति हो। रिटमा जाँदाखेरि सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई वैधता प्रदान गरिसकेको छ, त्यो नै त्यो सही निर्णय हो भनेर मानिसकेको छ। र त्यसपछि अब यसपछि उहाँहरू पुनरावलोकनमा जानु हो, पुनरावलोकनमा गएर निशासम्म दिएको स्थिति हो, तर यसपछि उहाँले यो यसलाई यो महाधिवेशनको सम्पूर्ण प्रक्रियाले रोकिपाऊ भनेर पुनः निवेदन दिँदाखेरि सर्वोच्च अदालतले त्यो चाहिँ त्यसलाई इन्टरटेन गरेन, अर्थात यो यो महाधिवेशनको प्रक्रियालाई गो हेड भन्यो, यसमा हस्तक्षेप गरेन, यसलाई चाहिँ सम्पन्न हुनलाई कुनै बाधा अवरोध गरेन। भनेपछि अब यसलाई चाहिँ अब यसलाई आधिकारिकताको विवादको त्यत्रो ठूलो प्रश्न छैन, किनभने अब एकचोटि दोहोऱ्याएर बहसमा हुने हो। तर अब एउटा कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भने सर्वोच्च अदालतले कुनै अब असम्भव हुने निर्णय गर्दैन, किनभने अलरेडी इट इज अ फेट एकम्प्ली। अब 15 महाधिवेशन सर्वोच्च अदालतले आफै उसको दृष्टिकोण के प्रकट भइसक्यो भने, किनभने यसमा एउटा कम्पेलिङ रिजन भएको भए, बाध्यात्मक स्थिति भएको भए यो महाधिवेशनको प्रक्रियाले रोक्ने थियो, तर नरोकिसकेपछि अब महाधिवेशनको प्रक्रिया चाहिँ सम्पन्न भयो, देशभरिबाट वडा तहदेखि नै एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज भयो, र यसपछि केन्द्रीय महाधिवेशन पनि अब सम्पन्न भइसकेको स्थिति छ, अब खालि यो मतगणनाको कार्य मात्रै बाँकी छ। भनेपछि अब अहिले यो पोइन्टमा आएर निर्वाचन आयोगले यो सम्पूर्ण प्रक्रियालाई डिरकग्नाइज गर्ने, यसलाई उल्टाउने म देख्दिनँ, किनभने त्यो गर्दाखेरि त्यो जुडिसियली म्यानेजेबल स्ट्यान्डर्ड भन्छ, त्यो चाहिँ यो सम्पूर्ण कुरालाई अन्डु गर्दाखेरि उल्टाउँदाखेरि त्यसले चाहिँ गम्भीर कानुनी र राजनीतिक जटिलता पनि ल्याउँछ।
1: भनेपछि अहिलेको 15 महाधिवेशन जसरी चाहिँ सफलतापूर्वक सम्पन्न हुन गइरहेको छ, यसले चाहिँ कस्तो खालको मेसेज प्रवाह गरिरहेको छ कंग्रेस जनहरूमा र नेपालको अहिलेको यो पछिल्लो युवा पुस्ताको इतिहासमा?
0: अब यसलाई म एउटा कुरा के भन्छु भने, के भन्छु भने यो नेपाली कंग्रेसको जुन महाधिवेशन भयो यसको सिग्निफिकेन्ट खालि नेपाली कंग्रेसमा मात्रै सीमित छैन, यो समकालीन नेपाली राजनीतिको एउटा महत्वपूर्ण परिघटना हो, किनभने यसमा नेपाली कंग्रेसको एउटा आफ्नो ऐतिहासिक विरासत त छँदै छ, तर यसले समकालीन नेपालमा तिनवटा कुरा गर्यो, यसले आफ्नो एउटा जेनेरेसनल सिफ्ट भयो, एउटा चाहिँ पुस्ता नै के छ भने नयाँ पुस्ता नेपालको राजनीतिमा आयो, र त्यसको एउटा चाहिँ पोलिटिकल भेहिकलको रूपमा त्यसलाई त्यो पोलिटिकल एउटा चाहिँ भेहिकलको रूपमा नेपाली कंग्रेसले आफूलाई स्थापित गर्यो। तपाईँ हेर्न सक्नुहुन्छ कि धेरै ठूलो संख्यामा चाहिँ के छ भने युवा पुस्ताहरू राजनीतिक प्रक्रियामा सहभागी भएका छन्, यो एउटा पोस्ट जेएनजी एउटा न्यू पोलिटिकल अर्डर लाई नेपाली कंग्रेसले संस्थागत गर्यो, त्यो युथहरूको जुन एस्पिरेशन हो, जुन आकांक्षा हो, जुन उनीहरूको राजनीतिक पार्टिसिपेशन हो, निर्णय प्रक्रियामा उनीहरूलाई समावेश गर्ने जुन कुरा हो, त्यो चाहिँ अहिलेको नेपाली राजनीतिको महत्वपूर्ण परिघटना हो, त्यसले युथहरूलाई स्पेस दिएको छ, र नेपाली कंग्रेसको आफ्नै पनि चाहिँ के छ भने यो जेनेरेसनल सिफ्ट हो, एउटा चाहिँ के छ भने नेपालको राजनीति एउटा नयाँ पुस्तामा चाहिँ के छ भने प्रवेश गरेको छ। अर्को कुरा के देखियो भने दक्षिण म नेपालको मात्रै भन्दिनँ, दक्षिण एसियाकै तपाईँले एउटा पोलिटिकल पार्टीहरूको इतिहासलाई हेर्नु हो भने आखिर दक्षिण एसियामा कुन चाहिँ राजनीतिक दल छ जसले ग्रासरूटदेखि केन्द्रीय तहसम्म चाहिँ के छ भने एउटा इन्टरनल पार्टी डेमोक्रेसी चाहिँ एक्सर्साइज गरेको छ, किनभने दक्षिण एसियामा हामी के देख्छौँ भने पोलिटिकल पार्टी आर हाइली सेन्ट्रलाइज फ्युडलिस्टिक छन्, त्यहाँ चाहिँ के छ भने इन्टरनल पार्टी डेमोक्रेसी छैन, त्यसकारण राजनीतिक दलहरू चाहिँ लोकतन्त्रको कुरा गर्छन् तर आफूभित्रै लोकतन्त्रको अभ्यास चाहिँ गर्दैन। तर नेपाली कंग्रेसले एउटा चाहिँ के छ भने दक्षिण एसियामै एउटा उदाहरण के प्रस्तुत गर्यो भने तल्लो तहदेखि ग्रासरूटलेदेखि नै वडा तहदेखि नै सेन्ट्रल लेभलसम्म चाहिँ के छ भने एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज गर्यो, एउटा इन्टरनल पार्टी डेमोक्रेसीलाई इन्स्योर गर्यो, र पार्टीको प्रोग्रामहरू पोलिसिजहरू चाहिँ के छ भने एउटा चाहिँ के छ भने म्यासिभ चाहिँ डिस्कसन भएको छ, र यसले के गरेको भने लिडरसिप मात्रै रिन्युअल भएको छैन, पार्टीको आइडियोलोजी त्यसको

0: प्रोग्राम पोलिसीलाई पनि चाहिँ के छ नि एउटा कन्टेम्पोररी कन्टेस्टमा चाहिँ त्यसलाई रिडिफाइन गर्ने कोसिस भएको छ। जस्तो भन्नुहोस् पीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्नुभयो, त प्रजातान्त्रिक समाजवाद अब अहिले 21st सेन्चुरीको प्रजातान्त्रिक समाजवाद कस्तो हुने, त त्यसलाई पनि नेपाली कंग्रेसको अहिलेको कन्भेन्सनमा त्यसलाई रिडिफाइन गर्ने कोसिस गरेको छ। पोलिटिक्सको एउटा नयाँ ग्रामर खोज्ने कोसिस भएको छ। र जस्तो प्रजातान्त्रिक समाजवादकै कुरा गरोस्, बीपी कोइरालाको त्यो बेला जुन बेला बीपी कोइराला हुनुहुन्थ्यो त्यो बेला चाहिँ अहिलेको जस्तो यति धेरै ग्लोबलाइजहरू थिएन, अहिलेको जस्तो इन्फर्मेसन टेक्नोलोजीको म्यासिभ चाहिँ एक्सप्लोजन भएको थिएन, इन्फर्मेसन टेक्नोलोजी नै थिएन, इन्टरनेट नै थिएन, अहिलेको जस्तो ट्रान्सपोर्टको डेभलपमेन्ट भएको थिएन, क्लाइमेट चेन्जको एजेन्डा थिएन, यत्रो अहिलेको जस्तो चाहिँ म्यासिभ स्केलमा साँच्चै भन्यो भने आधा नेपाल त नेपाल बाहिर गइसक्यो, म्यासिभ चाहिँ माइग्रेसनको स्थिति छ, युथहरू चाहिँ देश छोडेर हिँडिरहेको स्थिति छ, त त्यो च्यालेन्जेस बीपी कोइरालाको पालामा त्यो फेनोमेनाहरू थिएन। त्यो बेला नेपाली समाज एउटा लार्जली एउटा चाहिँ के छ भने एग्रिकल्चरल सोसाइटी थियो, अहिले चाहिँ के छ भने नेपाली समाजको इन्टायर संरचना त्यसको एस्पिरेसन सबै कुरा चेन्ज भएको छ, नयाँ प्रश्नहरू आएको छन्। अब यो समकालीन स्थितिमा प्रजातान्त्रिक समाजवादको जुन अवधारणा हो त्यसलाई कसरी रिडिफाइन गर्ने त्यो कुरा छ। त्यसले चाहिँ के छ भने प्रजातान्त्रिक समाजवाद भनेर एउटा स्टेट चाहिँ यो पुँजीवाद सृजना गरेर हुँदैन, कसरी चाहिँ इकोनोमीलाई डेमोक्रेटाइज कसरी गर्ने, इकोनोमिक डेभलपमेन्ट अपर्च्युनिटिजहरू कसरी चाहिँ क्रिएट गर्ने, समाजको चाहिँ के छ भने पिछडिएका वर्ग र समुदायको कसरी मेन स्ट्रिम गर्ने, उनीहरूको लागि आर्थिक अपर्च्युनिटिजहरू कसरी क्रिएट गर्ने, कसरी चाहिँ युथहरूलाई चाहिँ म्यासिभ स्केलमा इम्प्लोयमेन्टहरू कसरी क्रिएट गर्ने, कसरी चाहिँ सोसल जस्टिस कसरी इन्स्योर गर्ने, कसरी
1: एउटा बाटो होला होइन त्रिपाठीजी, मैले तपाईँलाई जोड्न खोजेको काछु भने कंग्रेसको 15 महाधिवेशन गगन थापा नेतृत्वको महाधिवेशनको मतगणना हुँदैछ, देउबा पक्षले पनि अर्को महाधिवेशन गर्दैछ मंगिरमा भनिरहेको छ, एउटै पार्टीका दुईटा महाधिवेशन हुन्छन् कि अब देउबा पक्ष चाहिँ छुट्यो अब यसबाट यो मूल नेतृत्वबाट?
0: एउटा कुरा म स्पष्ट रूपमा के भनिदिन चाहन्छु भने देउबाजीले अब अहिले यो नेपाल अहिले मल्टी पार्टी सिस्टममा छ, कसैले पनि राजनीतिक दल खोल्न सक्छ, त्यसलाई चाहिँ संविधानले कानूनले कहीँ रोक लगाएको छैन, राजनीतिक दलहरू चाहिँ खोल्न सक्छ। तर एउटा कुरा म के भन्न चाहन्छु भने नेपाली कंग्रेसको जुन जुन जुन आइडेन्टिटी हो, चार तारा यसको चाहिँ झण्डा छ, यसको चाहिँ चुनाव चिन्ह छ, त्यो अहिले चाहिँ के हो भने त्यो चाहिँ अहिले जुन अहिलेको 15 महाधिवेशन भयो र जुन विशेष महाधिवेशनले स्थापित गरेको कार्य समिति थियो त्यसले गराएको जुन महाधिवेशन छ त्यसलाई त्यसको पक्षमा सर्वोच्च अदालतले निर्णय गरिसकेको छ। भनेपछि अहिले देउबाजीहरूले गरिरहेको जुन समानान्तर चाहिँ यो गतिविधि हो, समानान्तर महाधिवेशनको जुन कुरा छ त्यसलाई चाहिँ नेपालको कानूनले चिन्दैन, त्यो चाहिँ कानूनभन्दा बाहिरको प्रक्रिया हो। नेपाली कंग्रेसको झण्डा नेपाली कंग्रेसकै नाममा चाहिँ त्यो गर्न चाहिँ राजनीतिक रूपमा पनि त्यो मिल्दैन र त्यसको कानूनी आधार पनि छैन, किनभने त्यो कुरालाई त निर्वाचन आयोगले एउटा निर्णय गर्यो, त्यसको निर्णय अन्तिम हुने भनेर नेपालको राजनीतिक दल सम्बन्धी एनमा छ, सर्वोच्च अदालतले त्यसलाई अपहोल्ड गरिसक्यो, मान्यता प्रदान गरिसक्यो, भनेपछि अब हामी नै नेपाली कंग्रेस हौ भन्नु, अब नेपाली कंग्रेसको अर्को केही समूह भनेर नाम राख्न सक्ला, जस्तो हिजो पनि देउबाजीले नेपाली कंग्रेस प्रजातान्त्रिक भनेर एउटा नाम राख्नु भएको थियो, त्यस्तो केही उपनामहरू दिएर केही नयाँ आइडेन्टिटी क्रिएट गर्न सक्नुहुन्छ। तर एउटा कुरा के छ भने उहाँहरूले त्यो तार चाराको झण्डा, पार्टीको झण्डा र चुनाव चिन्ह त्यो चाहिँ त अब चाहिँ अहिले अहिलेको जुन 15 महाधिवेशन भयो अब त्यो नै संस्थापन पक्ष हो, त्यो नै आधिकारिक पक्ष हो, त्यसलाई नै कानूनले चिन्छ, त्यसलाई नै संविधानले चिन्छ। भनेपछि अब यो नेपाली कंग्रेसै भनेर त्यो चाहिँ गतिविधि गर्ने कुरालाई कानूनले चिन्दैन, अब कसैले पनि त्यो पार्टी खोल्न सक्छ, गतिविधि गर्न सक्छ, त्यसलाई म अन्यथा भन्दिनँ। तर एउटा कुरा स्पष्ट रूपमा के चाहिँ स्पष्ट हुनु जरुरी छ भने त्यो नेपाली कंग्रेसकै चाहिँ के छ भने नाममा हुन सक्दैन, त्यो चाहिँ त्यसलाई चाहिँ अब अर्को केही दिन सकिन्छ, तर चुनाव चिन्ह र झण्डा उहाँले त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न। जस्तो भोलि स्थानीय चुनाव हुँदैछ, स्थानीय चुनावमा प्रदेशको चुनाव होला, त्यो त अब करिब करिब आइसकेको छ। त्यहाँ हेर यही नेपाली कंग्रेसकै चुनाव चिन्ह रुखै लिएर चाहिँ उहाँले त्यो गर्न सक्नुहुन्न, त्यो दावी गर्न सक्नुहुन्न। निर्वाचन आयोगले त्यो चाहिँ उहाँले त्यो चिन्ह उहाँलाई प्रदान गर्दैन। त्यसकारण एउटा कुरा चाहिँ त्यो स्पष्ट छ। र अहिले अहिले चाहिँ के हो भने पार्टीको जुन जुन आधिकारिक नेपाली कंग्रेस हो, नेपाली कंग्रेस भनेर जुन त्यसको विरासत छ, त्यसको जुन निरन्तरता छ, जुन त्यसको जुन लेगेसी छ, त्यो अहिलेको चाहिँ पन्ध्रौं महाधिवेशनले जुन कार्य समितिलाई एडप्ट गरेको छ, जुन कार्य समिति अहिले बन्दैछ, त्यसको निर्वाचन परिणाम आउँदैछ, मतगणना आउँदैछ, अब त्यसैको त्यो निरन्तरता त्यसले पाउँछ। त्यसले नेपाली कंग्रेसको लेगेसीलाई त्यसले इनहेरिट गर्छ। सानेपा पार्टी अफिस चाहिँ के छ भने यही कमिटीको हुन्छ, यही पन्ध्रौं महाधिवेशनले जुन चाहिँ कमिटी बनाउँदैछ त्यही कमिटीले सानेपा अफिस होल्ड गर्छ। जिल्ला जिल्लामा जुन यसका चाहिँ यसको नाममा रहेका जुन सम्पत्तिहरू छन्, ब्याङ्क खाताहरू छन्, यसको चुनाव चिन्ह छ, यसको झण्डा छ, यो चाहिँ अब अन्यथा हुन सक्ने म देख्दिन। त्यसकारण अब बहुदलीय प्रणाली हो, पार्टी खोल्ने कुरालाई अब कसैले अन्यथा भन्न सक्दैन। देवाजीले पनि प्रजातान्त्रिक भनेर गर्नुभएको थियो, अहिले अब कुनै त्यही नेपाली कंग्रेस प्रजातान्त्रिक भनेर नेपाली कंग्रेस देउवा भनेर उहाँले फेरि त्यो अर्कै के एउटा रिभाइभ गर्न सक्नुहुन्छ। तर फर स्योर कि उहाँले अब चार तारा चिन्ह र पार्टीको चुनाव चिन्ह त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न, त्यो कुरा चाहिँ कानूनी रूपमा स्पष्ट छ।
1: भने चाहिँ अब त्यो विचाराधीन मुद्दाको फैसलालाई त अन्तिम निर्णयका रूपमा लिनु पर्ला नि त, भोलि आइसके पछाडि आदेश त होइन जस्तो
0: होइन। अब यस्तो छ, म तपाईँ भन्छु अब अब अब अब चाहिँ एउटा टेक्निकली स्पिकिङ अब यो सर्वोच्च अदालतले निशासम्म चाहिँ दिएको स्थिति हो। त्यो निशा दिएपछि अब यसमा चाहिँ बहस चाहिँ हुन्छ। तर एउटा कुरा म स्पष्ट के गर्न चाहन्छु भने अब त्यो सम्पूर्ण कुरालाई चाहिँ किनभने एउटा प्रक्रिया अन्तर्गत निर्वाचन आयोगले निर्णय गरेको छ, एउटा प्रक्रिया त्यसपछि एउटा सर्वोच्च अदालतले अलरेडी त्यसलाई चाहिँ अपहोल्ड गरिसकेको छ। सर्वोच्च अदालतले महाधिवेशनको प्रक्रियालाई चाहिँ कहीँ चाहिँ बाधा अवरोध उत्पन्न गरेको छैन। सर्वोच्च अदालतको दृष्टिकोण पनि त निशा दिएपछिको घटना अर्को घटनाक्रम पनि त भयो नि। यदि घटनाक्रम के भयो भने कि यो जुन महाधिवेशनको जुन प्रक्रिया हो त्यसलाई चाहिँ सर्वोच्च अदालतले रोकेन, सर्वोच्च अदालतले त्यसमा स्टे गरेन, सर्वोच्च अदालत स्टे गर्न सक्थ्यो नि। भनेपछि त सर्वोच्च अदालतको एउटा चाहिँ दृष्टिकोण के आइसक्यो भने कि अब चाहिँ यो अब यसलाई चाहिँ यसलाई उल्टाउने अब ग्राउन्ड चाहिँ निकै सीमित छ। सर्वोच्च अदालतको आफ्नो दृष्टिकोण पनि आइसक्यो, भनेपछि सर्वोच्च अदालतले आफैले महाधिवेशन गर्ने कुरालाई नरोकिसकेपछि फेरि भइसकेको महाधिवेशनलाई फेरि कसरी अन्डु गर्ला र कसरी त्यसलाई उल्टाउला, कसरी त्यसलाई यो केही पनि होइन कसरी भन्ला, कसरी यस्तो यो यत्रो चाहिँ ह्युज डेमोक्रेटिक एक्सर्साइज भएको छ, वडादेखि लिएर केन्द्रसम्म चाहिँ के छ भने आज चाहिँ यत्रो ह्युज पोलिटिकल एउटा एक्सपेरिमेन्ट भएको छ, त्यसलाई अब यो केही पनि होइन कसरी भन्ला। त्यस कारण अब त्यसलाई चाहिँ हामीले अब त्यही रूपमा बुझ्यौं। अब हाइपो टेक्निकल कुरा गर्दाखेरि अब कोस हो, सर्वोच्च अदालत हो, निशा दिएको छ, बहस हुन्छ, छलफल हुन्छ, टेक्निकल स्पिकिङ उल्टिन यसलाई चाहिँ सर्वोच्च अदालतले जे पनि निर्णय गर्न सक्छ। तर एउटा कुरा के छ भने सर्वोच्च अदालत पनि त एउटा केही तर्कको आधारमा, विधिशास्त्रको आधारमा, मुलुकको संविधानको आधारमा, कानूनको आधारमा, राजनीतिक दल सम्बन्धी ऐनको आधारमा, पार्टीको विधानको आधारमा, निर्वाचन आयोगको जुन चाहिँ निर्वाचन आयोग सम्बन्धी जुन कानून छ त्यसको आधारमा न निर्णय गर्छ, आकाशमा गएर निर्णय गर्दैन नि। त्यस कारण एउटा कुरा के छ भने मेरो पनि त एउटा यत्रो लामो समयसम्म 30-35 वर्षको मेरो पनि एउटा चाहिँ कानुनी क्षेत्रमा अनुभव छ, त्यो अनुभवको आधारमा म मेरो विशेषज्ञताको आधारमा म भन्न चाहन्छु, म भन्न सक्छु कि अब इट हेज बिन सेट ए कम्प्लिट। अब पन्ध्रौं महाधिवेशन यो सम्पन्न भइसकेको छ, अब यसको निर्णय अब यो चाहिँ यो प्रक्रिया चाहिँ यही नै हो, अब यो चाहिँ के छ भने अन्डो हुँदैन, यो अब यो चाहिँ उल्टिँदैन, अब यो महाधिवेशनको व्यवस्था नै स्थापित हुन्छ, यो महाधिवेशन अवैध हो, यसको चाहिँ परिणाम चाहिँ अस्वीकृत हुने, यो पल्टिने भन्ने कुरा चाहिँ के छ भने मलाई लाग्दैन, त्यो कुरा अब सम्भव छ जस्तो मलाई लाग्दैन। त त्यस कारण अब देवबाजीहरूको गतिविधि अब उहाँहरूले गर्नलाई अब नेपाली कंग्रेसकै चुनाव चिन्ह र झण्डा त प्रयोग गर्न सक्नुहुन्न, त्यसलाई कानूनले चिन्दैन, समानान्तर चाहिँ गतिविधिलाई चिन्दैन, एउटै नामको एउटै झण्डाको एउटै चुनाव चिन्हको दुईटा पार्टी हुन सक्दैन, त्यो चाहिँ नेपालको कानूनले राजनीतिक दल सम्बन्धी ऐनले परिकल्पना गरेको छैन कि एउटै नाम भएको एउटै चुनाव चिन्ह भएको र एउटै झण्डा भएको दुईटा पार्टी हुने कुरा चाहिँ नेपालको संविधानले कानूनले राजनीतिक दल सम्बन्धी ऐनले कसैले पनि परिकल्पना गरेको छैन, त्यसकारण त्यो कुरा चाहिँ असम्भव छ। दुईटा समानान्तर पार्टी क्यानट एक्जिस्ट, एउटै एउटै इतिहास एउटै झण्डा एउटा यसको नेपाली कंग्रेसको लेगेसी यसको यसको प्रपर्टी यसको सारा कुरा चाहिँ के छ भने पन्ध्रौं महाधिवेशनले यसलाई एउटा वैधानिक पार्टी बनाइसकेपछि अब त्यो चाहिँ त्यहाँबाट सिफ्ट हुन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन।
1: हस् दिनेश त्रिपाठी यहाँको महत्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। केम बम बिदा चाहन्छु। नमस्कार।

0: तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङनौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845167790 र 9891129062।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
3: रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। आजदेखि बड़ा दशैं शुरू। आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिँदै लायन्स क्लब अफ वालिङ ग्रीन होमद्वारा ओडा प्रहरी कार्यालयलाई बेन्च डस्टबिन र फूलका बिरूवा प्रदान र व्यापारी व्यवसायीहरूको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघद्वारा घर दैलो अभियान शुरू। आदि खोला खबर अब विस्तारमा। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोख स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग नडाक विकास समितिले जनाएको छ। यो सँगै नवरात्र शुरू हुन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मानिसजनबाट प्रसादका रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै 9 वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी परेको छ। यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ। दशैं शुरू भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्किनेको चहल पहल पनि शुरू भएको छ। वालिङलाई स्वच्छ, सफा र हरियालीयुक्त शहरका रूपमा विकास गर्ने उद्देश्यले लायन्स क्लब अफ वालिङ ग्रीन होमले वडा प्रहरी कार्यालयको प्रांगणमा सिमेन्ट बेन्च, डस्टबिन तथा फूलका बिरूवा प्रदान गरेको छ। क्लबले वडा प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले 6 वटा सिमेन्ट बेन्च, 10 वटा डस्टबिन र 200 वटा फूलका बिरूवा वितरण गरेको हो। कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँडले स्मार्ट सिटीका रूपमा अघि बढ़िरहेको वालिङलाई स्वच्छ र सफा नगरका रूपमा स्थापित गर्न नागरिक स्तरबाट सञ्चालन हुने यस्ता अभियान महत्वपूर्ण हुने बताउनुभयो। फोहोर मैला व्यवस्थापनमा नगरपालिकाको प्रयाससँगै नागरिक र सामाजिक संस्थाको सहभागिताले स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने वहाँको भनाई थियो। लायन्स क्लब अफ वालिङ ग्रीन होमका वर्ष 2026-27 अध्यक्ष रामु लुइटेलले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा विश्राम गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो। त्यसै वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील घिमिरेले यस अभियानले सेवाग्राहीलाई प्राकृतिक वातावरणमा बसेर विश्राम गर्न सहज हुने बताउनुभयो। कार्यक्रममा लायन्सका पूर्व डिस्ट्रिक्ट गवर्नर सन्दीप प्रसाद अरियाले लायन्स ग्राण्ड मार्फत प्रणामित भवानी माध्यमिक विद्यालयको समेना गृह सुधारका लागि झण्डै 2 करोड़ रूपियाँ बराबरको सहयोग गरिएको जानकारी दिनुभयो। कार्यक्रममा लायन्स क्लब 325 एमका प्रथम उपाध्यक्ष किशोर बराल, नेकपा एमाले वालिङ नगर अध्यक्ष शुभकान्त पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुरेन्द्र काफले, लायन्स क्लब अफ वालिङ ग्रीन होमकी प्रथम उपाध्यक्ष लक्ष्मी कुंवर तथा पूर्व अध्यक्ष सजना कोइराला कणेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। सार्वजनिक स्थलको सरसफाई, हरियाली प्रवर्धन र सेवाग्राहीको सुविधालाई प्राथमिकता दिँदै गरिएको यस पहलले स्थानीय सरकार, सामाजिक संस्था र नागरिक बीचको सहकारीलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। वितरण गरिएका सामग्रीको उचित प्रयोग र संरक्षणले अभियानको प्रभावकारिता बढ़ाउन सहयोग पुग्नेछ। व्यापारी व्यवसायीहरूको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघले घर दैलो अभियान शुरू गरेको छ। शनिबारदेखि यहाँका बजारमा रहेका हरेक पसलहरूमा उद्योग वाणिज्य संघको टोली पुगेर र व्यापारी व्यवसायका समस्या नजिकबाट बुझ्ने तथा व्यावसायिक सचेतना प्रदान गर्ने हेतुले यो अभियान शुरू गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगना तिवारीले बताउनुभयो। सैन्जाको प्रमुख व्यापारी केन्द्र मानिएको वालिङ बजारमा पछिल्लो समय व्यावसायिक चहल पहल कम भएको व्यापारीहरूको गुनासो छ। छिमेकी जिल्ला पर्वतवासीको समेत आकर्षणको बजार वालिङमा केही वर्ष यता व्यापारिक चहल पहल घटेको भन्दै यसका लागि उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरिएको छ। साथै दर्ता नभएका घुम्ती पसल सड़क पेटीमा राखिने व्यापारिक गतिविधिले सरकारलाई कर तिरेर सटर भाड़ा तिरेर विधिवत रूपमा पसल संचालन गरेका व्यापारीलाई प्रत्यक्ष असर परेको उनीहरूको गुनासो थियो। संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीको नेतृत्वमा शुरू गरिएको घर दैलो अभियानमा व्यावसायिक दर्ता स्थायी लेखा नम्बर 5 देखिने गरी राख्न, मूल्य सूची अनिवार्य राख्न, उपभोग्य मिति भएका खाद्य वस्तुको मात्र बिक्री गर्न, साथै यदि उपभोग्य वस्तुको मिति गुज्रिएको अवस्थामा एक्सपायरी जोन निर्माण गरी अलगै राख्न, नापतोलका उपकरण चुस्त दुरूस्त राख्न, समयमै मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर, आयकर आफ्नो व्यवसाय अनुसार कर बुझाउन, व्यापारी कर बैंक मार्फत गर्न, सरसफाईमा ध्यान दिन, पसल बीमा गर्न लगायतका सचेतनामूलक पर्सा पम्पलेट समेत वितरण गरिएको कार्यालय प्रमुख बाबुराम रेग्मीले बताउनुभयो। घरदैलो कार्यक्रममा संघ तथा महिला उद्यमी विकास समितिका पदाधिकारीको समेत सहभागिता थियो। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। स्याङ्जामा पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम मार्फत असोज 22 गतेसम्म जिल्ला तथा मातहतका कार्यालयहरूबाट सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा जनहित सम्बन्धी गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो। यस अवधिमा विभिन्न शीर्षकका 14 मुद्दा दर्ता भएकोमा 2 फर्स्योर भई 12 बाँकी रहेका छन् र 7 प्रतिवादी पक्राउ परेका। अदालतबाट सजाय तोकिएका 15 फरार प्रतिवादीहरूलाई पक्राउ गरी कुल 5 महिना 4 दिन कैद र 9,27,557 रूपियाँ जरिवाना असुली तथा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 3 उजुरी दर्ता भए 3 पीड़कमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। साथै हराएका 7 महिला मध्ये 4 फेला परेका छन् भने 3 फेला पर्न बाँकी छन्। घरेलु हिंसा सम्बन्धी 2 उजुरी दर्ता भएकोमा दुवै बाँकी छन् भने प्रत्यक्ष निवेदनतर्फ 25 उजुरीमा 14 फर्स्योर र 11 बाँकी छन्। यो अवधिमा 2 आत्महत्या भएको तथा 4 आत्महत्याको प्रयास गरेकोमा प्रहरीले समयमा उद्धार गरेको छ। सवारी दुर्घटनामा परि 2 मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा संलग्न चालकहरूलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। अवैध हात हतियार र वस्तु बरामद, अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत समेत प्रहरीले बरामद गरेको छ। त्यसै अवैध नतिजन्य पदार्थ अनुत्खननमा संलग्न सवारी साधनबाट 88,000 रूपियाँ जरिवाना असुल गरिएको छ। चाडपर्वलाई लक्षित गरी पुतली बजार वालिङ र गल्याङमा यात्रु सहायता कक्ष स्थापना संचालनमा ल्याइएको छ। 83 समुदाय केन्द्रित सचेतना कार्यक्रमबाट 3,259 जना लाभान्वित भएका छन्। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रहरी कार्यालयको मूलगेटमा QR कोड सहितको LED बोर्ड राखिएको छ। चाडपर्वको समयमा कुनै पनि किसिमको शंकास्पद गतिविधि वा आपराधिक सूचना देखिएमा नजिकैको प्रहरी कार्यालय वा कन्ट्रोल रूमको 100 र ट्राफिकको 103 नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय सञ्जाले सबैमा अनुरोध गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा ड्रोन बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पंक्षी बगाउने जस्ता गतिविधिले चराचुरूङ्गी र वन्यजन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पंक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका 194 स्थानीय तहमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्य सहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। दूरसंचार क्षेत्रको पूर्वाधार विस्तार एवं डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्य सहित नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम बीच बिहिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सूचना एवं संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अरियालले मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। ग्रामीण दूरसंचार विकास कोषबाट ₹2.1 करोड़ अनुदान उपलब्ध गराइने यस परियोजनाको कार्यान्वयन अवधि 36 महिना अर्थात 3 वर्ष तोकिएको छ। सम्झौता अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा करिब 2,216 किलोमिटर अप्टिकल फाइबर बिछ्याउनका साथै उच्च क्षमताका उपकरण जडान गरिनेछ। यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रसम्म भरपर्दो ब्रोडब्याण्ड सेवा विस्तार गरी डिजिटल विभाजन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। उक्त सम्झौता कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सम्झौता हुनु परियोजना कार्यान्वयनको शुरूआत मात्र भएको उल्लेख गर्नुहुँदै निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। अब अन्तिम आदि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आजदेखि बडादशी शुरू, आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिँदै लायन्स क्लब अफ वालिङ ग्रीन होमद्वारा वडा प्रहरी कार्यालयलाई बेन्च डस्टबिन र फूलका बिरूवा प्रदान र व्यापारी व्यवसायीहरूको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघद्वारा घर दैलो अभियान शुरू। आदि खोला खबर सकियो, साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज यस बिहानीमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित पनि गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364442585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असोज महिनाको 25 गते आइतबार तदनुसार सन् 2026 अक्टोबर 11 तारीक आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि। आजदेखि बडादशी पर्व शुरू भएको छ। आज बडादशीको पहिलो दिन घर घरमा विधिपूर्वक घट स्थापना पनि गरिँदैछ। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा बिहानको समय संघर्षपूर्ण देखिए पनि वाद विवादमा अघि नसर्नुहोला। दिनको समय मनोरञ्जनपूर्ण र उत्साह वर्धक रहनेछ। व्यापार बढ़नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ़नेछ। मेहनत जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वृष राशि हुनेहरूको लागि बिहानको समय सानोतिनो समस्या मलिनु पर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने देखिन्छ। मेहनतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। धनमाल सुरक्षामा सजग रहनुहोला। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला। मिथुन राशि हुनेहरूको लागि बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढ़ाईमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कर्कट राशि हुनेहरूको लागि विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो काम राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमसारी बढ़नेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। आश लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा लडाई नलिनुहोला। सिंह राशि हुनेहरूको लागि बिहान अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वाद विवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मेहनतले भविष्यमा भने नाम दाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। सहयोगीहरू जुट्नाले प्रतिस्पर्धाको दौड़मा जित हासिल हुनेछ।
कन्या राशि हुनेहरूको लागि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनु पर्ने हुन सक्छ, तापनि दिगो काम शुरू गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ़नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड़ लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। आमदानीका स्रोत बढ़नेछन् र धनलाभ हुनेछ। तुला राशि हुनेहरूको लागि शुरूमा खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ़नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम शुरू हुनेछ। तारिकयोगी कामले प्रशंसक बढ़नेछन्। मेहनतले ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यवसायमा कम फाइदा भए पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। मेहनत गर्नुहोला। वृश्चिक राशि हुनेहरूको लागि प्रयत्न गर्दा व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आमदानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बढ़नेछ र जिम्मेवारी पनि बढ़नेछ। तर साथसाथै आकस्मिक समस्याले खर्च बढ़ाउने समय छ। दिउँसोदेखि अवसरका लागि केही दौड़धूप गर्नुपर्ला। व्यवसायमा लगानी बढ़ाउनु पर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया अघि बढ़ाउन सकिनेछ। धनुराशि हुनेहरूको लागि बिहान अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्नो कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ़नेछ। व्यापार बढ़नेछ र आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्। दिगो काम शुरू हुनेछ र छोटो समयमै उपलब्धि हात लागि हुने समय छ। मकर राशि हुनेहरूको लागि श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। दिउँसोदेखि पुरूषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कृतिमानी दिलाउनेछ। समाजसेवा र परोपकारी काममा प्रवृत्त भइनेछ। कुम्भ राशि हुनेहरूको लागि अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा आध्यात्म भाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा बिहानको समय उत्साहवर्धक रहनेछ र माइलो यात्राका बीच मान सम्मान प्राप्त हुनेछ। व्यवसायमा मनज्ञ फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्य बाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिए का कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आधी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63 44 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63 44 42 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदिखोला संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित यस सामुदायिक रेडियो आदिखोला FM 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ र वहाँ बिरकोट नगरपालिकाका पूर्व नगर प्रमुख पनि हुनुहुन्छ साईराम खनालज्यू। वहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। वहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। वहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: बुझायो।
1: आदि खोलाको स्पन्दन रेडियो आदि खोला 105.4 मेगाहर्ज।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 9869718921 र 9869 62399।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपडेटमा पाउनुहोस्। अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गते सम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565 54 र 98251 20 190।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98560-52191।
3: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
4: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
3: कसरी र कहाँ?
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
3: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
4: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050-41-131।
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-440-331, मोबाइल 98560-55-331।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
2: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
2: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिक्लेटुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
2: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
3: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071।
0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ

0: इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल
3: कामना इलेक्ट्रिकल वालिङ आठ जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460514001

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
4: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
3: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
4: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
3: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउटै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतिबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 63414246 मोबाइल 9856501119 र 9856333246
0: चिया कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921740029
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
8: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
8: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
10: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटलको खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र पर्यो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टार को आधिकारिक शोरूम, अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कंपनी का पार्टी सुज, स्कूल तथा अफिशियल सुज, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842349390।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-741-6024।

0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा।
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
2: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
2: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितेको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अप्सरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846211629 र 9841668251।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779 र 582780।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
2: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460086005।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 9856309088।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815 56 496।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला। साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9845163790 र 9811962।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063 440 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4 सड़क बनाइदै दिउँसो पछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घट स्थापना गरिदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 मा नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बुढ़ी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुमनुम्री गाउँपालिका छ लोकपा र चुमलिङ बीचमा पहिरो खसेर थुनिएपछि बुढ़ी गण्डकीमा 81 लेदो सहितको ठूलो बाढ़ी आएको हो। चुमनुम्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बुढ़ी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बुढ़ी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदीतटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुमनुम्रीको पयू र बगर गाउँका 35 घर बगाएको छ। दोभान घट्टेखोला जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमनुम्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुमनुम्री गाउँपालिका 3 बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुमनुम्री गाउँपालिका 3 सिरदिवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 घर र 5-7 टहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बुढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भासिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भासिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाउन लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर काठमाण्डु उपत्यका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यास गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एब्रिज तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिण्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिण्डर भए पनि बालाजुबाट नेपाल सहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एब्रिज र सुगम, कलंकीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजयी जित निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4मा पर्ने सम्भावना भने सकिएको थियो। यससँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7औं स्थानमा छ। चारभञ्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिई दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाण्डुका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 मा नेपालले आज क्यानाडासँग खेल्दैछ।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरु सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469918921 र 98462939399।
5: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
6: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनन् त साथी?
5: कसरी र कहाँ?
6: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
5: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
6: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
5: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050141131।
6: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रुफ राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 98565531।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415002 मोबाइल 9856405002 र 9864051

0: रामजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
4: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
3: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
4: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
3: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363414246 मोबाइल 9856501119 र 9856333246
0: चा कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी थल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
10: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560308239।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 46 600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो।

0: बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
3: फोन 0364142558।

0: सुमित में
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजे छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
7: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 6863-91-0004,
10: सम्पर्क मोबाइल 97484-34-84।
11: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
12: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
12: हामी कहाँ 24 घंटा तातो पानी का लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकार का सवारी साधन का ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र शुद्ध पानी का लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिमनी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङ का सामग्रीहरू पनि उपलब्ध छन्।
12: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।

0: भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IMEI, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 063-425-6024।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन छिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।

0: Bank Limited. Access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817162223।

0: सबैलाई बडा दशैंको
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साथीहरू गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
2: सुखको गहना दुखको खजना
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
2: फोन नम्बर 063-440-235 मोबाइल नम्बर 98-560-55-250

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेसनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565654 र 98251-20199।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
0: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: अप्सरा किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465-54123 र 98065-61052।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
8: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री
1: वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
11: फोन नम्बर 0364415502 मोबाइल 98560452 र 98460151

0: नाक छोड़ी काम काम छोड़ी नाक बीमार कहिले नछोड़ने भयो
1: हैन ए दाई बीमार फेरी च्यापे क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैं को यस्तै एक एक थोक बीमार च्यापे च्यापे छ त नि नानी
1: नाथिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घंटा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घंटा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
1: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 63441 87 87 मोबाइल 98469071 47
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला स्मरण रहोस् डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
3: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
2: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
3: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
2: आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ एक रामबाछा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड़ वालिङ नगरपालिका जाने बाटो
2: सम्पर्क मोबाइल 98560 30988
4: मुना इन्टरटेनमेन्ट

0: subscribe now. नया नया videos को लागी press the bell icon for notification.
1: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
2: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
1: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
1: मोबाइल 9815354696
3: वाह तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ कहाँ बनायो
4: धन्यवाद तिमीलाई राम्रो लाग्यो यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि
3: हो र मेरो पनि दाईको बिहे छ दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल कोट प्यान्ट बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला
5: हजुर हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ
3: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे प्रोप्राइटर प्रकाश परियार र मुना परियार
3: मोबाइल 9845163790 र 9891929062
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
7: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
7: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा

0: दिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यसै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813969611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा भन्दा विश्वासिलो र नम्बर वान इन्टरनेट।
4: ए हो र, तर ओलिङ्कमा के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरै भरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
6: छिटो भनेको वर्ल्डलिङ्क।
7: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
8: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचारी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: पहाडको छुक छुके दिल
3: आमा मामा कति राम्रा गीत बजेका कस्ता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोले रहेछ क्या।
4: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
1: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47 723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 78921 र 98469 39399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63 40 33 31। मोबाइल 98560 55 331।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9855609440।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9861868251।
3: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क: लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9856085667।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ
2: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
3: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
4: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
0: सुन्नु न
6: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
7: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
8: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
7: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
8: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
7: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
9: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतिबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363441246 मोबाइल 9856501919 र 9856333246

0: नहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
0: कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 9846086005।
5: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा

0: विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
1: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमएफ प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
0: फोन 0 63 44 600
2: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
3: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
2: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
3: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
4: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
3: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
4: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 98570 62 866 र 98470 29 866
5: पर्वत जाने गेट सहारा एग्रोभेट
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले
7: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
6: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट पाइन्ट पनि उपलब्ध छ
7: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
6: मोबाइल 98135 56 496
8: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोसिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-5594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-44-41-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: स्नेह अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदिखोला 105.4
3: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज चढ़ान गाड़ी वार पार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट पर्मिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 ज्यान गयो, 300 भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। बूढी गण्डकीको बाढ़ीले 6 पुल बगाएको छ भने अहिलेसम्म 10 अवस्था थाहा हुन सकेको छैन, उनीहरू सम्पर्कविहीन छन्। बाढ़ीले 2 मोटरेबल र 4 झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड़ने पक्की पुल बगाएको छ। त्यस्तै बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड़ने बेलीब्रिज पनि बगाएको छ। त्यसै गरी माछी खोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुमनुम्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिरदीवासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले चुमनुम्री गाउँपालिका 3 पैयौं र बगरका झण्डै 35 घर बगाउनुका साथै जगत सल्लेरी दोभान र घट्टे खोला गाउँमा पनि क्षति पुगेको छ। बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ। माथिल्लो क्षेत्रबाट लेदो र गेग्रान सहितको ठूलो बाढ़ी आएसँगै जोखिम बढ़ेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराएको हो। त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। आज बिहान गोरखाको चुमनुम्री गाउँपालिका 6 लोकपा र चुमलिङको बीचमा ठूलो पहिरो गएर बूढी गण्डकी थुनिएपछि लेदोसहित बाढ़ी आएको हो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बूढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 अहिलेसम्म हवाई उद्धार भएको र प्रभावित क्षेत्रमा उद्धार राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ। चुमनुम्री गाउँपालिकाको लोकपा र चुमलिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बूढी गण्डकी नदी 81 लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ। आज बिहान आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन्। सिंहदरबारमा अघि बिहान भएको विपद प्राधिकरणको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो। समयमै पूर्व सूचना प्राप्त भएकोले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनु भएको छ। अरू विवरण भने संकलनको काम भइरहेको छ। बाढ़ीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन्। बाढ़ीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढ़ी गण्डकी, त्रिशुली र नारायणी नदी आसपासका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदी थुनिएर आकस्मिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढ़ी विभिन्न चरणमा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उपग्रहबाट प्राप्त प्रारम्भिक तस्वीरमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ। जोखिमको आकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिनसम्म उच्च जोखिम र मुगलिनभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ। देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ़न सक्ने भएकोले चितवन र नवलपरासी पूर्वको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीबिरी जडानको काम सकिएको छ। गएको भदौ 10 आएको भोटेकोशीको बाढ़ीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात बेलीब्रिज निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिक रूपमा गाड़ी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ। भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलीब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम गएराति सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार भएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको यसअघि जानकारी गराएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट पर्मिट खुला गरेको छ। आज घट स्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट पर्मिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट पर्मिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै सिलिण्डर साट्न पाउने भने पनि सहजै नपाएको केही उपभोक्ताको गुनासो, घट स्थापनाको दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082562601 98578 35990 98578 31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार, नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका विभिन्न 6 केन्द्रबाट खाना पकाउने ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था आजदेखि शुरू गरिएको छ, तर जुनसुकै कम्पनीको खाली सिलिण्डर साट्न सकिने भनिए पनि कतिपय उपभोक्ताले आफ्नै ब्रान्डका सिलिण्डर मात्र साटिदिएको उद्योगीले साटिदिएको गुनासो गरेका छन्। जुनसुकै ग्यास साट्न पाइन्छ भनेर पुगे पनि साट्न नपाएको कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम पुगेका केही उपभोक्ताले गुनासो गरेका छन्। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 साट्न पाउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ, तर अहिले लाइनमा पुगे उपभोक्ताले भने जुनसुकै कम्पनीको ग्यास सिलिण्डर साट्न नपाएको गुनासो गरेका हुन्। बालाजु, पेप्सीकोला, सुकेदारा, सिफल, कलंकी तथा ललितपुरको हरिसिद्धि गरी 6 तोकिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 800 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन तोलाको 2,96,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,95,700 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले बढ़ेर आज तोलाको 4,440 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 ज्यान गएको छ र 300 भन्दा धेरै घाइते भएका छन्। आक्रमणबाट 4 साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धत गरी समाचार संस्था अल जजिराले जनाएको छ। यो आक्रमणमा हुथी विद्रोही समूह संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ, तर उसले यो आक्रमणको अहिलेसम्म जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4 पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र क्यानाडाले खेलिरहेका छन्। ओमान क्रिकेट एकाडेमी टर्फ 1 टस हारेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 13 ओभरको खेल सकिँदा 2 गुमाएर 40 बनाएको छ। रोहित पौडेल 17 र अर्जुन कुमार खेलिरहेका छन्। तालिकाको शीर्ष 4 पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एक दिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ। यो श्रृंखलाको अस्ति भएको खेलमा घरेलु टोली ओमानले क्यानाडालाई हराएसँगै नेपालको शीर्ष 4 पुग्ने सम्भावना सकिएको हो। नेपालले बाँकी रहेका चार खेलमध्ये कम्तीमा तीन खेल भने जित्नुपर्नेछ। एक दिवसीय मान्यता जोगाउनका लागि लीग टू अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंक जोड्दै सातौं स्थानमा छ। क्यानाडा 33 खेलबाट 25 अंक सहित छैटौं स्थानमा छ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन, प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 ज्यान गयो, 300 भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। बुढी गण्डकी नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै सतर्कता अपनाउनुहोला।

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9008447723
1: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 9847621380
5: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
6: अनि कफीको त्यत्रो शोख छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
5: कसरी र कहाँ
6: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
5: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
6: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ 8 जैसी पदरामा
5: अझै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9705041131
6: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम सुरुवात
7: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 9856054313 र 9141448 32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 51 331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
3: SEE वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, ASA सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेढुङ्गा पोखरा।
3: सम्पर्क मोबाइल 98 010 30 260 र फोन 01 57 31 66।
4: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साथसाथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565654 र 98251120199।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे।
1: सम्पर्क फोन नम्बर 0367414624।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-5-60-52-191।

0: Bank Limited. Access to all.
1: बुढी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ
1: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
5: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
5: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
5: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
5: थाइराइड जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
5: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
5: फोन नम्बर 0364-41087 मोबाइल 9849701747

0: कस्तो सास बनाएको तिमीले त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
4: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
3: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
3: आजै सम्पर्क गर्नुहोस्
4: सम्पर्क सफल फर्निचर उद्योग पेरकोट छ सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम पेरकोट एक बयरघारी मेन रोड वालिङ आठ मोड वालिङ नगरपालिका जाने बाटो
3: सम्पर्क मोबाइल 9856309888
0: वाह तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ कहाँ बनायौ
5: धन्यवाद तिमीलाई राम्रो लाग्यो यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि
0: हो र मेरो पनि दाईको बिहे छ दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल कोट प्यान्ट बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला
4: हजुर हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे प्रोप्राइटर प्रकाश परिया र मुना परिया
0: मोबाइल 9851630790 र 9811929062
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्न दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे प्रोप्राइटर प्रकाश परिया र मुना

0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-183।

0: देखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
0: फोन 063-441-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटल को खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृह्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
0: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
3: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: रेडियो आदिखोला 105.4

0: सुनिस न, अहिले हाम्रो गाउँमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: खुल्ला हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछु सातमा सांगीतिक अभिवादन प्रक्रियाउँछौ कार्यक्रमका विषयका भाकाकै सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बसीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि आजको बसाईमा पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भएको छु म आरती। कार्यक्रम गाम्बसीका भाका यहाँहरूले साङ्जु जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बसीका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न व्यवसायको साथमा विभिन्न विस्तृत नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बसीका भाकाको पहिलो श्रृंखला आइतबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा छौं। आजको व्यवसायमा हामी तपाईहरू समक्ष नयाँ नयाँ दशैं भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईहरूसँगै सहयात्रा गर्नेछौ। आजदेखि दशैंको यो 15 दिनको जुन हामी दशैं पर्व मनाउँछौ आजदेखि बड़ा दशैं पर्व शुरू भएको छ। आज घट स्थापना गर्ने दिन रहेको छ दशैंको पहिलो दिन पक्कै पनि यहाँहरूको घरमा खुशी रौनक छाएको छ। दशैंको यो माहौल नजिकैले गर्दाखेरि गाउँघरमा विदेशीका प्रदेशीहरू फर्किने लाहुरीहरू फर्किने क्रम जारी पक्कै पनि छ होला। कतिको घरमा खुशियाली छाउँदैछ कतिको घरमा फेरि निराशा छँदैछ। विदेश जाने लड्को पनि उत्तिकै छ फेरि चाडबाडको मुखमा विदेश जाने यो लड़कोमा पनि पक्कै यहाँहरूको घर परिवार पीड़ामा पक्कै हुनुहुन्छ होला। यद्यपि धेरै ठाउँमा रमाइलो छ कतिपय ठाउँमा दुःख पीड़ा छँदैछ तर वर्षमा एकचोटि आउने चाडपर्व हो हामीले राम्रोसँग मनाउनु पर्ने हुन्छ रमाइलो गर्नुपर्ने हुन्छ। पीड़ाहरू त आउँछन् जान्छन् सुख दुःख भन्ने कुरा आइरहन्छन् गइराख्छन् यी कुराहरूमा हामी चिन्ता लिएर बसिराख्न पनि सकिने अवस्था छैन र यहाँहरू सम्पूर्णमा बडा दशैं 2083 अवसरमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्दछौ र हामीले दशैं पर्व लक्षित भाकाहरूलाई कार्यक्रममा पनि जोड्दै अगाडि बढ़नेछौ। हामीले केही दिन अगाडि नै दशैं भाकाहरूलाई कार्यक्रममा स्थान दिएका छौं र आजदेखि लोकगीत बज्ने समयमा सम्पूर्ण समयमा चाहिँ दशैं भाकाहरू पक्कै पनि गुन्जिनेछन् यो विश्वास पनि दिलाउँदै अब पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौं। यो सुमधुर खालको दशैं भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

घर रातोरात टीकाले निधार घरी आफै त पल्टनको लहरी परियो यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम रामसिंहका भाकमा आजको यस विषयमा छौ हामी आइतबार व्यवसायमा आजको विषयमा रहेर हामी डबहर समक्ष सुमधुर खालका बसी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै डबहरसँगै सहयात्रा गर्नेछौ भन्दै यति बेलाको क्रममा हामी फेरि अर्को भाका जोड्छौ डबहर समक्ष सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पनि उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0638140696।
4: अरे, फेरि नेट स्लो भयो। यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्ड लिङ्क जोडिहाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्ड लिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
2: नौहेरा, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
7: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी,
8: मोबाइल नम्बर 9847621380।
9: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
10: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
9: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
10: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
9: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त, दही पनि पाइने कुराउनी पनि पाइने, झन्झटै सखाप।
11: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
12: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, फोन 0364414246, मोबाइल 9857501119 र 9857332646।
13: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
14: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
14: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
15: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोट व्यापारिक विश्राम सँगै पनि स्वागत गर्दछौ कार्यक्रम गाम्बुसिका भाग्यमा। आज हामी कार्यक्रम गाम्बुसिका भाग्यका कुनै सुन्दर व्यवसाय आइतबारी व्यवसायमा छौ। आधबहरू कार्य व्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ यो विश्वास राखेका छौ। तपाईँहरू आजको दिनमा घरमै हुनुहुन्छ अथवा यात्राको क्रममा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ। अबको बाँकी समय पनि हामी सुनिरहनु हुनेछ यो विश्वास राखेका छौ। दशैं नजिकैदेखि आजदेखि दशैं पनि शुरू भइसकेको छ। अबको नौ दिनमा चाहिँ दशैं पर्व परेको छ। पक्कै पनि दशैंको यो माहौलमा यहाँहरू घर सिंगार्ने, घर वरपर सरसफाई गर्ने लगायतका कार्यमा पनि व्यस्त हुनुहुन्छ। यो व्यस्त समयका बावजुद पनि आफूसँगै नजिकै रेडियो अन गरेर पनि सुनिरहनु भएको छ। सँगै दशैं पर्वको रौनक बजार गाउँ जताततै आइरहेको अवस्था छ। यहाँहरू सपिङ गर्ने, विभिन्न सामग्रीहरू किन्ने भनेर बजार पनि प्रवेश गर्नु भएको छ होला। पक्कै पनि बजारतिर पनि यति बेला रेडियो खन्किरहेको छ यो विश्वास पनि राखेका छौ। र हामी आज दशैं नयाँ नयाँ दशैं भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं। विशेष गरी 2083 सालमा बजारमा उपलब्ध भएका दशैं भाकाहरूलाई आजको दिनमा स्थान दिने कोशिशमा जुटेका छौं। र यति बेलाको क्रममा हामी अर्को दशैं भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः प्रस्तुत हुने नै छौं। यहाँहरू पनि रेडियो सेट छोडेर कतै नजानुहोला।

आहा सुतुक बहुत मिस कसै कसैलाई यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मिसिका भाकेमा। आजको व्यवसायमा हामी तपाईँहरू समक्ष नयाँ बसी भाकालाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। तपाईँहरू पनि कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास पनि राखेका छौं। यति बेलाको क्रममा हामीहरूको दशैं भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः पाँच उत्खनन नै छौं, यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: होइन के भयो किन बन्द भएको हो गाडी
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइसक
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
4: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
5: हामी कहाँ एक्साइड ब्याट्री
3: त वालिङ आठ जर्सी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
4: हुन्छ जान्छु।

0: कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460151
2: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
3: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
2: कसरी र कहाँ
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
2: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आर्ट जैसी पदरामा
2: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97050 41 131
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: प्रोप्राइटर जीवन थापा हाम्रो टेलरिङ सेन्टर वालिङ आर्ट मल्ल फार्मेसीको अगाडि सम्पर्क मोबाइल 98461414310 र 98464290
1: हामी कहाँ कोट प्यान्ट दौरा सुरुवाल सर्ट एक्स्ट्रा कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ साथै यहाँ वालिङ बहुमुखी क्याम्पस नेपाल आदर्श क्याम्पस प्रणामित भवानी मावि राष्ट्रिय मावि आम्डाली सगरमाथा बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9863770771।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर

0: सुकाउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छ।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
0: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: रेडियो आधी खुला 105.4।
3: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम काम सिक्का भाग्यमा आजको यो सुन्दर व्यवसायी आइतबारी व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष सुमधुर खालका बस्ने भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब भने हामी कार्यक्रमबाट सुतिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्नेछौ। आगामी श्रृंखलामा यो विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै तपाईँहरू समक्ष अर्को सुमधुर खालको दशमी भाका यहाँहरू समक्ष छोड्दै आजको यस व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको माघे पर्व शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।
4: हार्दिक

0: अहिले हाम्रो गाउँमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो अधिकुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टार को अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9869921 र 9862939399
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855551104 र 9008447723
1: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
4: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर
1: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
5: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
1: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
5: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
1: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
6: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 6363-691-004
2: सम्पर्क मोबाइल 9744-34484
7: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
8: र मिर्दे करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 6363-431 मोबाइल 9855551331
9: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: Arima Vikas Bank Limited. Access to all.
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000 मोबाइल 98-560-51-191।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971076 र 9917162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ठुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
7: सरा, किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9006616052।
11: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 98460 21629 र 98461

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
5: होइन है दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565-86-67। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ECG सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइरोइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 63-4-41-087, मोबाइल 98-4-69-71-47।
6: च्या कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
9: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल, ठिक गरिस्।
5: विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार
5: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
10: मोबाइल नम्बर 98460 86005

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0363-44-600।
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जा। घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्नमा कहीँ पनि
1: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।

0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
2: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
2: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
2: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
2: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805150 र सहयोगका लागि मोबाइल 9808235715 र 9805231।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे त कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बुढी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा धादिङको गल्लौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेवी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग 2 नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म 47 जनाको उद्धार भएको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चलिरहेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार कार्यका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण गोर्खाको चुमनुमरी गाउँपालिका 3 न्याचेतबाट श्रीदिवास जोड़ने पुरानो झोलंगे पुल बगाएको छ। यसैगरी धार्चे गाउँपालिका 5 माछीखोलाबाट करौंजा जोड़ने झलुंगे पुल पनि बाढ़ीले बगाएको छ। धार्चे गाउँपालिका 3 सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका 7-8 घर बगाएको प्राधिकरणले जनाएको छ। बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा र धादेक जोड़ने पक्की पुलको गोर्खातर्फको एउटा भाग समेत बगाएको छ। यस्तै माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 20 घर जोखिममा परेका छन्। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राविधिक र सड़क विभागको टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत रूपमा प्राविधिक विश्लेषण भइरहेको छ र क्षतिको विवरण पनि आउन बाँकी छ। बाढ़ीको जोखिम बढ़ेपछि गोर्खाको आरूघाट बजार समेत खाली गराइएको छ। बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको जगत गाउँसँगको नाका समेत बन्द भएको छ। दशैं औपचारिक रूपमा शुरू भएसँगै देशका विभिन्न शहरबाट घर फर्कनेहरूको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको संख्या पनि बढ़दै गएको छ। बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुका गतिविधि बढ़ेको हो। तर विभिन्न राजमार्गहरूमा देखिएका क्षति, सड़क अवरोध र वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीका चापले यस वर्षको दशैं यात्रा असहज बनाएको छ। धादिङको गलौदीमा अवरूद्ध पृथ्वी राजमार्गमा सड़क मरम्मत गरी गाड़ी चलाउने प्रयास भइरहेको र आज बेलुकीसम्म सड़क सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। केही यात्रु बाटोमै अल्पत्र परेका छन् भने केही वैकल्पिक मार्ग प्रयोग गरी घर फर्किरहेका छन्। पृथ्वी राजमार्गमा समस्या आएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गको प्रयोग बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट पर्मिट समेत खुल्ला गरिएको छ। कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राख्नु भएको छ। पछिल्लो मत परिणाम अनुसार पौडेलले 1370 मत प्राप्त गर्नुभएको छ। यस्तै महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमर सिंह पुनलाई पछि पार्नु भएको छ। पछिल्लो परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत पाउनु भएको छ। यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले 539 मत पाउनु भएको छ। महामन्त्री पदमा गुरूराज घिमिरे, शंकर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ। महिला महामन्त्रीमा डाक्टर डिला संग्रौला पन्त 965, महालक्ष्मी उपाध्याय डिना 952, रीता खनाल 251 मत ल्याउनु भएको छ। यस्तै उपसभापति खुल्लामा डाक्टर चन्द्रकान्त भण्डारी 1057 मत सहित पहिलो, मधु आचार्य 712 सहित दोस्रोमा हुनुहुन्छ। यस्तै सुरेन्द्र राज पाण्डे 680, गोविन्द भट्टराई 609 मत ल्याउनु भएको छ। उपसभापति समावेशी पदमा विनोद कुमार चौधरी 615 मत सहित पहिलो र जीवन परियार 578 मत सहित दोस्रोमा हुनुहुन्छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
5: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
5: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
5: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
5: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
6: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
5: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिंग उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू बेनी जोमसम सड़क सञ्चालनमा आएसँगै 173 वटा कन्टेनर गन्तव्यतर्फ गएका छन् चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा काठमाण्डु लगायत ठाउँका लागि हिँडेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङ बाहिरिन थालेका हुन् म्याग्दी र मुस्ताङको सीमाना थासाङचार घाँसामा रहेको प्रहरी चौकीका अनुसार सड़क खुलेको दुई दिनमा मात्रै 391 वटा गाड़ी मुस्ताङबाट बाहिरिएका छन् आज मात्रै मुस्ताङबाट थप 50 भन्दा बढ़ी बाहिरिएका प्रहरीले जनाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 3 दिनबाट बढ़ाएर 7 दिनसम्म पुर्याउने प्रणाली विकास गरेको बताउनु भएको छ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनका साथै नदीको जलस्तर नियमित अनुगमन गर्ने प्रविधिलाई दिगो बनाउने काम भइरहेको जानकारी दिनुभयो मन्त्री श्रेष्ठले पछिल्ला बाढ़ी परेका घटनामा टिमुरे बेत्रावती लगायतका क्षेत्रमा नदीको जलस्तर मापन गर्ने उपकरण बगेकाले जोखिमयुक्त ठाउँमा थप दिगो प्रविधि जडान गर्नुपर्ने बताउनुभयो नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ प्रतिवेदन अनुसार विभिन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा 4 गुणा भन्दा धेरै छ माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बालविवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन बालिकाको शिक्षामा लगानी विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्ने सरकारवालाहरूले बताएका छन् राष्ट्रसंघले यस वर्ष बालविवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ अब विदेशको खबर भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ककरोच आन्दोलनका संस्थापक अभिजित दीपके सहित 3 जना नेता आज रिहा भएका छन् नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको हो ककरोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्नासिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दीपके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको छ दीपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो सीजेपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनु अघि नै हजारौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो देशव्यापी मतदाता नामावली पूर्णावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा आएका छन् धरपकड़का बावजूद सीजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई भने निरन्तरता दिने बताउनु भएको छ अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो नेपालका रोहित पौडेलले शतक बनाएका छन् रोहित 127 बलमा 101 रन बनाएर आउट भए यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिए नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसरको रूपमा रहेको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गलौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मतसहित दोस्रो। भारतमा ककरोच आन्दोलनका संस्थापक सहित तीन नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेपी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502071।
5: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
6: अनि कफीको त्यत्रो सोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
5: कसरी र कहाँ?
6: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
5: वाओ, यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
6: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
5: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9750041131।
6: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
2: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
3: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
2: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेढुङ्गा पोखरा।
2: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
3: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
1: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770771।
5: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर, वालिङ आठ मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 9841614310 र 9864424090।
1: हामी कहाँ कोट, प्यान्ट, दौरा सुरुवाल, सर्ट, इस्टकोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, प्रणामित भवानी मावि, राष्ट्रिय मावि, आम्डाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560294040।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा किन बोलाको मलाई?
6: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुको साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
8: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
10: प्रोप्राइटर मंजू भंडारी र विमल भंडारी मंजू ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आठ जंगल रेस्टुरेंट भएको भवनको पहिलो तला
9: सम्पर्क मोबाइल 9842698145।
11: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
12: हैन ए दाई एक्लै किन बोलिरहनु भएको
11: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
12: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
11: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आत्त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
13: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
10: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363414246 मोबाइल 9856501119 र 9856332446
14: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
15: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
14: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
10: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308129

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।

0: दाइको त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
1: हो र, मेरो पनि दाइको बिहे छ। दाइलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपड़ा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपड़ा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपड़ामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
1: तपाईहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला। साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ भुमरे, प्रोप्राइटर प्रकाश परिया र मुना परिया।
1: मोबाइल 9841 63790 र 9811 29062।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364-41-258। सूचना, यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ 8 मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 9841614310 र 9864-24490।
1: हामी कहाँ कोट प्यान्ट, दौरा सुरुवाल, स्कर्ट, इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, प्रणामित भवानी मावि, राष्ट्रिय मावि, आम्डाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: सुमित ना अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आँधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको डुकडुकी आँधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आँधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो पो पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9855104 र 9008447723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी। त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7 सेन्जा।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
12: र मिर्दे करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-44-331, मोबाइल 9856055-331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
15: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
15: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
15: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
16: सम्पर्क फोन नम्बर 0364 41 6024
17: रेडियो आदिखोला 105.4

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई, 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
4: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864221629 र 9864168251।

0: यो आत्ता सबैका जोडी जोडी देख्छु त मैले त
1: दस आयो सर घर जान पाइएन यस्तो नाच गाउँ भनेर
0: ल ठिक छ आज म गीत गाउने तिमीहरू नाच्ने ल

0: पलङ लोभे टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560 31 966।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85 6667।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 63 4 41 0 87, मोबाइल 98 4 69 71 7 40।
0: च्या, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
0: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98 4 65 48 6 22 र 98 2 41 40 29 29।
8: अस्ट्रेलिया, न्यूजीलैंड, यूके, यूएसए, कैनाडा अध्ययन का लागि भरपर्दो ठाउँ, ईडीयू सेंटर ग्लोबल, नया बानेश्वर, काठमाडौँ।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0364-46-600।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटु।
0: खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर

0: समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-1133।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।

0: सुनो, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालि नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 98469 18921 र 98 62 39 399
1: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल ठिकै छुट्टै छ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 98467 21 380
5: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
1: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565 2071 98468 32 809 र 98565 2071
6: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
7: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
6: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
7: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु
6: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9855054313 र 9141443432।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साटा साट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेसनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565 6684 र 98251 2199।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, पेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ, साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770171।

0: access to all.
1: All Time Pharmacy Ma Dr. Aune Suchana Ehi Asoj 31 Gate Shanibar Ka Din Heart Journey Nasa Tatha Bathrog Visheshagya Dr. Saroj Chandra Dahal Aundai Hununcha
2: Edi Tapai Lai Lamo Samay Dekhi Hat Khutta Sharir Dukhne Chalauna Aptyaro Parne Dhad Kamar Dukhne Phulne Jhamjham Garne Journey Dukhne Sunine Purano Vat Uric Acid Haddi Markane Sadkane Khieko Phachieko Bhayma X-ray Tatha Plaster Garnu Parema Sathai Heart Journey Nasa Tatha Bathrog Sambandhi समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
1: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98560-55266 स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 31 गते शनिबार
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साक्षर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुखको खजना
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड फन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: सरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु तनी।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-465-54-123 र 98-066-61-52।
6: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
7: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
6: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
7: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
6: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ आर्ट मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 98461414310 र 98464290। हामी कहाँ कोट, प्यान्ट, दौरा सुरुवाल, सर्ट, इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, प्रणामित भवानी मावि, राष्ट्रिय मावि, आन्धाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 98604022। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

Yeah.

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
4: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
3: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
4: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
3: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आत्म देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363441246, मोबाइल 9856501119 र 9856333246।
7: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोसिनका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
1: रेडियो आधी खुला 105.4
2: बिहानीको पहिलो किरणसँगै आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नो आफन्त र आफूलाई प्राणभन्दा पनि धेरै माया गर्ने आफ्नो प्यारी श्रीमतीलाई छोडेर एउटा अन्जान ठाउँ, एउटा अन्जान सहरमा जाँदैछु। म परदेशी

0: अहिले हाम्रो गर्नेमा 6 बजे हुन्छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घर यता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्क विहीन, 49 जनाको उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै।
2: अझै पनि यकिन भइसकेका छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौं।
0: घटस्थापना सँगै आजदेखि बड़ा दशैं शुरू, घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ़्यो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
1: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बन्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता, अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
1: र आईसीसीले क्रिकेट लीग 2 मा क्यानाडाले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बूढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर, पुल तथा जलविद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाई छ। गोर्खाको चुमनुमरी गाउँपालिका 6 लोकपा र चुमलिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र गेग्रान सहितको बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पोलमा क्षति पुगेको छ। यस्तै बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। नेक्सेटदेखि स्थिरदिवास जोड्ने झलुङ्गे पुल तथा धार्चेको माछेखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माथिखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 जना सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नवलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सड़क र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सड़क विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बूढ़ी गण्डकी बाढ़ीले गोर्खाको मनास्लो संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लो संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुम्री गाउँपालिका तीन जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
1: बाढ़ी आउनु अघि बुढ़ी गण्डकी नदीमा पानीको बहाव घटेको थियो, त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढ़ी आएको अनुमान छ। तर बाढ़ी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढ़ीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
2: कारण अझै पनि यकिन भइसकेका छैन। आजको भूगर्भ तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठूलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा हिमतालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिन गएको र फुटेको नै भन्ने छ।
7: हजुर, त्यसको गतिको केही तथ्याङ्क अथवा केही कुराहरू आयो त सर बाहिर?
2: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पूरा जानकारी दिनलाई हाम्रो माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब चार घण्टामा आरूघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन, तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
7: हजुर, धेरै नागरिकहरूले चाहिँ भुटेखुसीको झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बुढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
2: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरूघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको जलसतह बढेको पायौं। अब पहिलाको हेर्नुभयो भने बेत्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब जसुवा भुटेको सिको जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। खेती कम हुनुको कारण मुख्य त जलस्रोत आयोजनाहरू बुढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब 1 घण्टा पछाडि बल्ल ठूलो बाढी आएको छ। जहाँ ताल बन्यो त्यो फुट्ने क्रममा 2-3 चोटि गरेर फुलेको हुनुपर्छ पहिरोले थुनिएर बनेको हो भन्ने जस्तो तर्चर्ती हेर्दा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौँ। जोखिम को दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारणले अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
7: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तो केही छ?
2: त्यो निष्कर्षमा पुग्न सकिएको छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता भनेका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न सकियो भने पनि त्यसको बारेमा जानकारी हो।
7: तारन्तार बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के संकेत गर्छ?
2: हिमालय क्षेत्र पहाड़ी क्षेत्रमा असामान्य किसिमका बाढीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुई तीनवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमालय क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, हिम क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनिने त हामी विगतमा पनि देख्दै आएकै हौ, जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो नितान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत मिश्रित छ, त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा पुग्न सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले थप तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। राजसभा सभापति रवि लामिछानेले बुढ़ी गण्डकीमा आएको बाढ़ीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। लामिछानेले चोमनुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्चेत फिल्म पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ। बुढ़ी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपील गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढ़ीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको चुमनुबड़ी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
0: त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी संचालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क खण्ड मरमत गरेपछि आज दिउँसोदेखि गाड़ी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़िरहेको बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाड़ी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
1: यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि सड़क सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सड़क सञ्जाल मार्फत जोड़िएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले बेत्रावतीमा रहेको विदुर नगरपालिका दश र उत्तर गया गाउँपालिका पाँच जोड़ने दुईवटा पक्की पुल बगाएपछि रसुवा नुवाकोट बीचको सड़क सम्पर्क टुटेको थियो।
0: सिधाकोरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढ़ी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै, त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड़ बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान 11 बजेर 47 मिनटको शुभ साइतमा घट स्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले आवश्यक स्वस्ति शान्ति गरी आजै घट स्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। आफ्नो भोलि सोमबार गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि, शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ। नवरात्रका नौ दिनसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्त बीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाण्डौको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टीकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घटस्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ़न थालेको छ। रोजगारी अध्ययन विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।
0: यसैबीच दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढ़ेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रोड परमिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सड़क मार्गबाट झण्डै 10 लाख भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झण्डै 30-35 हजार यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ़ने अपेक्षा गरिएको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ पनि अस्ति असोज 23 गतेदेखि खुलिसकेको छ।
1: दशैं शुरू भए पनि काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 ठाउँबाट सिलिण्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिण्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 गतेसम्म जुनसुकै कम्पनीको खाली सिलिण्डर दिएर अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्राण्डको सिलिण्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाण्डौको सिफल चौर, पेप्सिकोला, बालाजू औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिण्डर साटफेर भइरहेको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा 2 जना खुला र 1 जना समावेशी सहित 3 जना तथा महामन्त्रीमा पनि 2 जना खुला र 1 जना महिला सहित 3 जनाका लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 जना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1090 मत, तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नुभएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरूङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मुल्लाह मनसुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुलातर्फ 2 पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मतमा मात्र प्राप्त गर्नुभएको छ। यस्तै अमर सिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, नयन सिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्रीतर्फ एकजना निर्वाचित हुनेमा डाक्टर डीला संग्रौला र महालक्ष्मी उपाध्याय डीनाबीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर संग्रौलाले 1517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1398 मत प्राप्त गर्नुभएको छ। रीता खनालले 365 मत प्राप्त गर्नुभएको छ। मतपरिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरूबीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,49,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्याउने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रूपियाँ रहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार आज प्रदान गरिएको छ। नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकका लेखक बीना जोशी राज भण्डारीलाई 2082 सालको मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाण्डुमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकमा काठमाण्डु उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समेटिएको छ। ख्वापा प्याख नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर, बौद्धी माई मन्दिर, विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
4: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणा बढ़ी छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था छ। बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्नेमा सरकारहरूले जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ।
5: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
4: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।
5: बेनी जोमसोम सड़क संचालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाडौँ लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङ चार घाँसास्थित प्रहरी चौकीका अनुसार सड़क खुलेको 2 दिनमा 391 विभिन्न गाड़ी मुस्ताङबाट बाहिरिएका छन्।
4: बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग मार्गको काभ्रे प्लाञ्चो खण्डमा पुनर्निर्मित सड़कबाट गाड़ी चल्न थालेका छन्। दशैंमा यात्रुको चाप बढ़ने भएकाले सड़क मरमत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 सालको पहाड़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। यसअघि रोशी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढ़ीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सड़कबाटै आवतजावत शुरू भएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1989 देखि सन् 2026 मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
4: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लीग टू तालिकाको शीर्ष 6 पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अङ्कसहित तालिकाको 7 स्थानमा छ। नेपालले लीग टू तालिकाको शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बूढी गण्डकी नदीको बाढ़ीमा 5 सम्पर्क विहीन, 49 उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै।
4: घटस्थापनासँगै आजदेखि बड़ा दशैं शुरू। घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ़्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
5: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर जिला संग्रौलाको अग्रता।
4: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
5: र आईसीसी क्रिकेट लीग टूमा क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङस्थित पुरामित भवानी माध्यमिक विद्यालयमा 2,14,00,000 रूपियाँ भन्दा बढ़ीको लागतमा 3 तले क्यान्टिन भवन निर्माण शुरू। साहित्यकार एवं शिक्षक वसन्त खनालद्वारा लिखित कृति वेद लोकार्पण र चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान स्याङ्जामा ट्राफिक प्रहरीको स्मरण कार्यक्रम शुरू। आदि खुला खबर अब विस्तारमा। स्याङ्जाको वालिङस्थित पुरामित भवानी माध्यमिक विद्यालयमा 2,14,00,000 रूपियाँ भन्दा बढ़ीको लागतमा 3 तले क्यान्टिन भवन निर्माण शुरू गरिएको छ। लायन्स क्लब 325M नेपाल तथा विद्यालयको लागत साझेदारीमा हंगर रिलीफ कार्यक्रम अन्तर्गत क्यान्टिन भवन निर्माण थालिएको हो। कुल लागत मध्ये लायन्स क्लब अन्तर्राष्ट्रियको 1,64,00,000 र विद्यालयको 52,00,000 रूपियाँ योगदान रहनेछ। उक्त भवनको आइतबार वालिङ नगरपालिका प्रमुख कृष्ण खाँड र लायन्स क्लब 325M नेपालका पूर्व अध्यक्ष चन्नी प्रसाद अर्यालले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख खाँडले पुरामृत भवानी माविको सकारात्मक पक्षको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व वहन गरी सहयोग पुर्याएकोमा लायन्स क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो। यस्तै लायन्स क्लबका पूर्व अध्यक्ष अर्यालले लायन्स सदस्यहरूले आफ्नो खाजा खर्च र फजुल खर्च कटौती गरेर सामाजिक एवं मानवीय सेवाका कार्यहरू गर्दै आएको बताउनुभयो। उहाँले यस आयोजनाले विद्यालय र लायन्स क्लब बीचको सम्बन्धलाई थप सुदृढ़ बनाएको पनि धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका पूर्व अध्यक्ष चेतनारायण श्रेष्ठ, लायन्स क्लब अफ वालिङ ग्रीन होमका पूर्व अध्यक्ष सजना कोइराला कणेल, लायन्स क्लब भिरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी, सशस्त्र प्रहरी 30 नम्बर गुल्मका गुल्मपति लक्ष्मण बस्नेत, 10 नम्बर उडाका वडा सदस्य गंगा शर्मा, समाजसेवी राजेन्द्र प्रसाद गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष मनमाया खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। प्रधानाध्यापक दीपक लम्सालका अनुसार आगामी असार भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको 3 तले भवनको पहिलो तलामा सवारी पार्किङ, दोस्रो तलामा क्यान्टिन तथा कोठाहरू र तेस्रो तलामा करिब 1,000 जना अट्ने क्षमताको भव्य हल हुनेछ। साहित्यकार एवं शिक्षक वसन्त खनालको कृति वेदको लोकार्पण गरिएको छ। निर्बन्ध तथा आख्यान वेद खनालको पहिलो कृति हो। वालिङ 14 का शिक्षक समेत रहनुभएका खनालको आख्यान वेद 236 पृष्ठको रहेको छ। वैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान स्याङ्जाको आयोजना तथा सकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा शनिबार वालिङ स्थित सिटी सहयोगमा आज आइतबार वालिङस्थित सिटी हलमा आख्यान वेदको लोकार्पण गरिएको हो। नेपाली भाषामा स्नातकोत्तर गर्नुभएका खनाल साहित्यमा समेत निकै रूचि राख्नुहुन्छ। आख्यानको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुष्मा कर्णेपानेले आफ्नै शिष्यको कृति लोकार्पण गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। सानैदेखि निकै शालीन शिष्य खनालले सारगर्भित शब्दहरू लिपिबद्ध गरेर गुरूलाई समेत परास्त गरी कृति प्रकाशन गरेको भन्दै प्रशंसा गर्नुभयो। खनालको यो कृति अरूका लागि प्रेरणा बनेको भन्दै पाठकहरूको मन मस्तिष्कमा नयाँ रंगहरू यो कृतिले भर्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर शंकर प्रसाद गैरेले निर्बन्ध तथा आख्यानको विषयमा प्रश्न पार्दै लेखकले पुस्तकमा निबन्ध बन्दहरू रोचक रूपमा लिपिबद्ध गरेको भन्दै आख्यान भन्दा पनि शक्तिशाली रचनाहरूले भरिएको बताउनुभयो। वेद कृतिमाथि समीक्षा गर्दै कालजयी मस्तिष्क र श्रमजीवी हातहरूलाई कृतिले समर्पण गरेको गैरेले बताउनुभयो। वहाँले कृतिको समीक्षात्मक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संज्ञाका अग्रस्रष्टा समेत सम्मान गरिएको थियो। कार्यक्रममा अग्रस्रष्टा वालिङ एक शंकरी डाँडाका देवी प्रसाद वनवासीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापाले स्रष्टा एवं कृतिका लेखक खनालको जीवनीका विषयमा जानकारी गराउँदै 26 शीर्षकमा प्रस्तुत गरिएका रचनाहरू समेटेको वेद शीर्षक आफैमा निकै महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो। कार्यक्रममा सूर्यप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण साहित्यकार एवं शिक्षक मिलन समीरले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन साहित्यकार शम्भु अर्यालले गर्नुभएको थियो। चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान अन्तर्गत सैन्यमा ट्राफिक प्रहरी स्मरण कार्यक्रम शुरू गरेको छ। दशैं तिहार र छठमा सवारी साधनको चाप बढ़ने र दुर्घटनाको जोखिम समेत उच्च हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक सहचालक र यात्रीहरूलाई लक्षित गर्दै सड़क सुरक्षा अभियान संचालन गरेको हो। अभियान अन्तर्गत जिल्लाका मुख्य सड़क राजमार्ग तथा ग्रामीण सड़कमा चल्ने छोटो र लामो दूरीका सवारी साधनका चालक सहचालक र यात्रीलाई ट्राफिक नियम तथा सुरक्षित यात्राका उपायबारे जानकारी दिन थालिएको छ। प्रहरीले विशेष गरी तीव्र गति क्षमताभन्दा बढ़ी यात्रु राख्ने र लामो दूरीका सवारीलाई दुईजना चालक भए नभएको विषयमा निगरानी बढ़ाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सैंजाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र शाहीले चाडपर्वमा घर फर्कने यात्रुको यात्रा सुरक्षित बनाउन अभियान संचालन गरिएको बताउनुभयो। उहाँका अनुसार चालकको लापरवाही र ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो। ढिलो गए अवश्य पुगिन्छ, तार गरे भने भन्न सकिन्न भन्ने सन्देश सहित चालकलाई तीव्र गतिमा सवारी नचलाउन र यात्रुलाई क्षमताभन्दा बढ़ी यात्रु राखिएका सवारीमा यात्रा नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो। नियम उल्लंघन गर्ने चालकलाई कानून अनुसार कार्यवाही गरिनेछ। यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, आफ्ना सामानको सुरक्षा गर्न र सवारी साधनले तोकिए भन्दा बढ़ी भाड़ा लिएमा वा चालकले लापरवाही गरेमा तत्कालै प्रहरीलाई जानकारी गराउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। यात्रु र सर्वसाधारणले समस्या परेमा नजिकको ट्राफिक प्रहरी वा प्रहरीको हटलाइन 100 र 103 सम्पर्क गर्न सक्नेछन्। प्रहरीले चाडपर्वको खुशियालीलाई दुर्घटनाको कारण दुःखमा परिणत हुन नदिन चालक यात्रु र यातायात व्यवसाय सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। बड़ा दशैं लागेपछि सयौं भक्तजनले भरिभराव हुने देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको उत्साहजनक चहल पहल छैन। मन्दिरमा बागलुङ बजार आसपासका भक्तजन मात्रै आएकाले दशैंको खासै रौनक छैन। घटस्थापनाको दिन अघिल्लो वर्ष 10,000 भन्दा बढ़ी भक्तजन आएको तथ्याङ्क मन्दिर व्यवस्थापनसँग छ। यो वर्ष 1/3 पनि भक्तजन गएका छैनन्। बाढ़ी पहिरोको कहर र मालढुंगा पुल भत्किएपछि चाहेर पनि भक्तजन आउनेहरू घटेका छन्। कालीगण्डकीको बाढ़ीले असोज 11 गते कालीगण्डकी पुल भत्काएको थियो। त्यसपछि पोखरा र पर्वतदेखि सीधा यातायात ठप्प छ। अत्यावश्यक सेवाका सामान समेत ढुवानी भएको छैन। मालढुंगादेखि मुस्ताङ सड़क अझै सञ्चालनमा नआएकाले यो पटक मुक्तिनाथ र कागबेनीमा श्राद्ध गर्न जाने भक्तजन नभएकाले कालिका मन्दिर सुनसान बन्यो। कालीगण्डकी पुल 27 गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखेको सड़क विभागले राति र दिउँसो नियमित काम गरिरहेको छ तर काम सकिएको छैन। बारीले पुलको पूर्वी खण्ड बगाएको थियो, अहिले पनि पानीको सतह पूरै घटेको छैन। 22 र 23 गते कविरल वर्षाले नदीको सतह अझै नघटेको हो। दशैंको अवसरमा कालिका मन्दिरमा पञ्चबली दिने समेतको भीड़ लाग्ने गर्छ। यो पटक भने धेरै घटना भएकाले पञ्चबली समेत खासै नआएको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले बताउनुभयो। 24 राज्यको समयमा पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवा देवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किम्वदन्ती अनुसार विक्रम सम्वत 1591 मन्दिर स्थापना गरेर त्यहाँ पूजा गर्न थालिएको बताइन्छ। भारी पहिरो र कालीगण्डकी नदीको कटानले छेदविच्छेद बनेको कालीगण्डकी करिडोर र अन्तर्गतको बेनी जोमसुम कोरोला सड़क मरमत सम्भार नभए सम्भारपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सुरक्षित रूपमा यातायात सञ्चालन गर्न भने अझै चुनौतीपूर्ण छ। सड़क साँगुरो हिलामे र जोखिमपूर्ण भएकाले सवारी साधन घण्टौंसम्म जाममा पर्ने गरेका छन्। असोज 8 देखि 11 गतेसम्म परेका विरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर र कालीगण्डकीमा आएको बाढ़ीले कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलेर सड़क सुचारू गरे बाढ़ी पहिरो र नदी कटानका कारण करिडोरको मालडुंगादेखि कोरोलासम्म 46 स्थानमा सड़क अवरूद्ध छन्। 10 स्थानमा नदीको कटानले सड़कको बेच्ने बगाएको थियो। बेनीदेखि मुस्ताङको सिमाना काभ्रे बीरसम्मको 37 किलोमिटर सड़क खण्डमा धेरै ठाउँमा पहिरो खसेको छ। सड़कको गलेश्वर बेगखोला खण्ड महभीर भीरकोटे खण्ड र गुइठे भीरदेखि मुस्ताङको काभ्रे बीरसम्मको सड़क खण्ड पहिरोको जोखिममा छ। यो क्षेत्रमा सामान्य वर्षा हुँदा पनि सड़कमाथिबाट भीरपाखाबाट पहिरो खस्ने गर्छ। बाढ़ी पहिरोले क्षतिग्रस्त सड़कको अधिकांश अवरोध हटाइए पनि नियमित र सुरक्षित यातायात सञ्चालनमा अझै चुनौती रहेको बेनी जोमसुम कोरोला सड़क आयोजनाका सुपरभाइजर एवं मरमत सम्भारका 10 दिनसम्म खटिनु भएका इन्द्र सिंह शेरसनले बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनै पटक। वालिङ स्थित पुरामृत भवानी माध्यमिक विद्यालयमा 2,14,00,000 रूपियाँ भन्दा बढ़ीको लागतमा 3 तले क्यान्टिन भवन निर्माण शुरू। साहित्यकार एवं शिक्षक वसन्त खनालद्वारा लिखित कृति वेद लोकार्पण र चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान सैन्यमा ट्राफिक प्रहरीको स्मरण कार्यक्रम शुरू। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

आदिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
10: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
11: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
10: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
11: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
10: मोबाइल 98135-56-496।
8: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 0364-25-000, मोबाइल 98-560-52-191।
12: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापी कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
15: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
14: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867।
16: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
17: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
16: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
17: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
16: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
17: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
16: आधुनिक ल्याउनु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
17: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
16: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक।

0: सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका छ मिर्दी तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 63-4-41-087 मोबाइल 98-4-69-7174।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
0: मूल्य होइन, स्वास्थ्य रोजौ। चा, कस्तो सास गनाएको तिम्रो त।
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र।
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98-465-48-622 र 98-241-4049।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98-560-30-829।
6: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
7: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
6: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
7: वालिङ 1 रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
6: आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा। शोरूम भिरकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
6: सम्पर्क मोबाइल 98-560-30-988।
0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र।
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ।
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा।

0: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
1: मोबाइल नम्बर 9855196076 9861790076 र 9817162823।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594।
5: होइन के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 9850-40-502 र 9840-51-401।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
9: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
10: सुख दुःखका तरेलीहरूसँग रम्दै
11: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
10: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
11: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
10: 105.4 मेगाहर्ज।
12: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
13: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
12: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
13: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
14: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
15: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
14: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
15: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
14: मोबाइल नम्बर 9806641870 र 9865494497।
15: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
16: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
17: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
16: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
17: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
16: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
17: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
16: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9808747723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9841348432।
3: मूल्य होइन स्वास्थ्य रोजौ।
4: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन खिडेको हो?
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम, कहाँ हो?
4: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ, साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौजाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि, मोबाइल 9556051068 र 9673770071।
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
6: मोबाइल नम्बर 9460686005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9845163790 र 9811929062।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364141258।
5: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन, तीन पालिकामा सबैभन्दा धेरै क्षति, खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन।
1: कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
0: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता, राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी।
2: योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, काभ्रेतर्फको बीपी राजमार्गमा पुनर्निर्मित सड़कबाट आवागमन, बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो, कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
3: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जीतसँगै 26 अंक सहित नेपाल छैठौं स्थानमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ।
5: गोर्खाको चुमनुर्बी गाउँपालिका छ अन्तर्गत लाग्पादेखि चुम्लिङ बीचकोमा ठूलो पहिरो खस्दा बूढ़ी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। भेडीगोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुमनुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झुलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
1: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नगरवासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पूर्ति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
5: प्राधिकरणका अनुसार बाढ़ीले चुमनुर्बी गाउँपालिका तीन न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बुगाएको छ। गोर्खाको धार्चे गाउँपालिका पाँच स्थित माछी खुलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
6: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको चाहिँ 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतिर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2, अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म पाँचजना हुनुहुन्छ, खोज्ने काम चाहिँ आज एक चरणमा भयो तर चाहिँ कहीँ कतै सुइँको पाउन सकिएन, यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यू गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
5: चुम्नुब्री गाउँपालिका तीन सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। दुईवटा टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना, सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेना

का चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क सञ्चालन तथा बेली ब्रिज निर्माणको सम्भावितता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5%मा झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने विपन्न परिवारलाई सहयोग गर्ने कानूनको प्रभावकारी कार्यान्वयन गर्ने सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत रामबहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। पश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना

0: नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया
1: लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
2: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
3: बूढ़ी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
4: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्वद्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय ढाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
11: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
12: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 सशस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
11: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
13: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने पुलको नजिक जाने खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
11: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
14: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
3: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र

0: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रूगाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
1: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागेर हुन्छ, पखाला लागेर हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नहात्तिनुहोस् है, पखाला लाग्दैमा नहात्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ। उसलाई जति बढी एक्सपोजर भइरहेछ, उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ। त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ। जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ। डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो, धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या। हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो। जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ, 3 दिनदेखि 5 दिनसम्म उसलाई खोकी लाग्न सक्छ। खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिलेकाहीँ 3 देखि 6 हप्ता लाग्दो रहेछ। अब त्यो 6 हप्ता लाग्दैमा हामीले 6 किसिमको एन्टिबायोटिक 6 वटा डाक्टर भेट्नु पर्दैन। त्यहाँ चाहिँ हामीले के बुझ्नुपर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो, हामीले त्यसमै होम रिमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ। त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगाखोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका, पोखरीमा नुहाएका, बाख्राको गोठमै चाहिँ हुर्केका, भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउँ

0: जोगिनालाई जसरी हामीले कटनको लुगा लाउँछौ, पातलो लुगा लाउँछौ, त्यस्तै चिसोबाट जोगिनालाई हामीले न्यानो लुगाहरू, बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी, रोगसँग लड्ने जुन क्षमता भन्छौ, त्यो हामी सबैको फरक फरक हुन्छ। र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरहेको हुँदैन, किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ। सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ। सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली। एउटा चाहिँ हाम्रो पहिरनमा, जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौं, नाक कान यिनीहरू छोपेर बस्यौं पनि चिसोमा पनि हामीलाई रुगा लाग्दैन।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन भएका छन्। तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, मोबाइल 9847918921 र 9842939399।
4: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
5: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
4: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
5: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौं। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौं।
4: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
5: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेटुङ्गा पोखरा।
4: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
5: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 98460 21629 र 98461

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्छ नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्न म कहीँ पनि।
1: ल अब

0: भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भनी।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
0: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: सुनिस ना अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: पहाडको सुख सुखे दिल
3: आमा मामा कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ क्या हो।
4: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।

0: नमस्कार
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: एउटा होइन, त्यो दुइटै प्यारीहरू छ। जाऊ तिम्रो प्रेमिकालाई बचाऊ।
1: रेडियो आदिखोला 105.4।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुना सुना अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12:00 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्र देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, साँझ 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11:00 बजेसम्म कार्यक्रम खुलदली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असोज 26 गते सोमबार आश्विन कृष्ण द्वितीय 12 अक्टूबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: भोटेकोसीपछि बुढी गण्डकीको दुःख, भौतिक संरचना तहस नहस, छ जना बेपत्ता। बेलैमा सूचनाले ठहर्यो मानवीय क्षति, जोखिममा नागढुङ्गा मुग्लिन। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले पालिकामै लाइसेन्स सेवाग्राहीलाई सहज शीर्षकको शुभ समाचार।
0: पछिल्लो समय आफ्नै पालिकाबाट सवारी चालक अनुमति पत्र लाइसेन्स प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ। यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सेवाग्राहीको लाइसेन्स पालिकाहरूलाई हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राही समक्ष पुर्याउने अभियान थालनी गरेको हो। यो सेवाले लाइसेन्स छापिएर आएपछि लिन यातायात व्यवस्था कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। सर्लाहीको हरिवन नगरपालिका छ घुर्कौलीका सीताराम मैनालीले भर्खरै आफूले पालिकाबाट लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यातायात व्यवस्था कार्यालयको यो कदमप्रति खुशी लाग्यो। मैले पनि हाम्रै स्थानीय तहबाट केही दिन अघि मात्र लाइसेन्स प्राप्त गरे। सर्लाहीका छवटा पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिवासबाट पालिकामै आइसकेको छ। लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै

प्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चाडबाड़को मुखमा फेरि अर्को विपत्ति, पुरानो घाउ निको नहुँदै बूढ़ी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा खबर छ। चार दिने झरीले देशका विभिन्न भागमा जनधनको क्षति पुर्याएको घाउ निको नहुँदै गोर्खाको बूढ़ी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो क्षति गरेको छ। चाडबाड़को मुखमा आएको अर्को विनाशकारी बाढ़ीले फेरि घरबस्ती, पुल र जलविद्युत आयोजनामा क्षति पुर्याएको हो। आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीले चुम्नुब्री, थार्चे र आरूघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नदीमा एक्कासी बढ़ेको कालो लेदो र ढुंगो माटो सहितको भेलले घर, पुल र निर्माणाधीन जलविद्युत आयोजनाका संरचना बगाएको हो। बाढ़ीले कतिपय परिवार घरबार विहीन भएका छन्। आफन्त सम्पर्क विहीन भएपछि केही परिवारको चाडबाड़को खुशी शोक र चिन्तामा बदलिएको छ। बूढ़ी गण्डकीको बाढ़ीले गोर्खाको उत्तरी भेगका विभिन्न बस्तीमा क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको जगत, सल्लेरी, पयौं, बगर, घट्टे खोला लगायतका क्षेत्रमा घरहरू बगेका छन्। त्यस्तै बूढ़ी गण्डकीमा बाढ़ी आउनुको वास्तविक कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। प्रारम्भिक विवरणमा नदीको माथिल्लो क्षेत्रमा पहिरो गएर बाहाव थुनिएको र पछि थुनिएको भाग खुलेपछि आकस्मिक बाढ़ी आएको अनुमान गरिएको छ। नेपाली सेनाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार चुम्नुब्री गाउँपालिका तीन आसपासको क्षेत्रमा सुक्खा पहिरो गएको र त्यसले नदीको बाहाव समेत अवरूद्ध गरेको थियो। बाढ़ीको सूचना प्राप्त भएपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा खटिएका छन्। त्यस्तै बूढ़ी गण्डकी बाढ़ीपछि राजनीतिक दलका नेताहरूले पनि उद्धार, राहत र सुरक्षामा सहयोग गर्न आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका हुन्। त्यस्तै पछिल्लो डेढ़ महिनामै नेपालले तीन ठूलो विपत्तिको सामना गरेको छ। दश भदौमा आएको रसुवा बाढ़ीले ठूलो क्षति गरेको थियो। हालसम्म 1,455 जनाको मृत्यु पुष्टि भएको छ भने अझै 5,285 जना बेपत्ता छन्। पुरानो घाउ निको नहुँदै बूढ़ी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
3: मध्याह राष्ट्रिय दैनिकले बूढ़ी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा खबर छापेको छ। एका बिहानै बूढ़ी गण्डकी नदीमा लेदो सहितको ठूलो बहाव उल्लियो। नदी किनारका बासिन्दाले घरभित्रका सामान र पशु चौपाया जोगाउने मौका समेत पाएनन्। कोही भर्खर उठ्दै थिए, कोही बिहानको काममा निस्कने तयारीमा। पहिरोले नदीको बहाव छेकेपछि एकाएक आएको बाढ़ीले बस्ती, पुल र पूर्वाधार बगायो। केही मानिस ज्यान जोगाउन अग्लो ठाउँतिर भागे भने पाँच गोठाला अझै सम्पर्कविहीन छन्। गोर्खाको उत्तरी भेगमा आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार कम्तीमा 35 घर बगेका छन्। पुल, सड़क, जलविद्युत आयोजनाका निर्माण स्थल र पशु गोठमा समेत क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 47 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। पहिरोले थुनिएको नदीमा एकाएक बाढ़ी। प्रारम्भिक विवरण अनुसार चुन्नुब्री गाउँपालिका 6 अन्तर्गत लोकता र चुम्लिङ बीचको क्षेत्रमा पहिरो गएर नदीको बहाव अवरूद्ध भएपछि बाढ़ी आएको हो। माथिल्लो क्षेत्रमा थुनिएको पानी र लेदो सहितको बहाव एकाएक तलतिर झर्दा नदी किनारका बस्ती प्रभावित भएका छन्। घटनाको विस्तृत भौगर्भिक कारण भने प्राविधिक अध्ययनबाट यकीन हुने सरकारी दावी रहेको छ। 20 मिनटपछि तल्लो तटीय क्षेत्रमा सूचना। बूढ़ी गण्डकीको बाढ़ीले पूर्व सूचनाको महत्व पनि देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले सार्वजनिक गरेको विवरण अनुसार अधिकारीले बिहान करिब 6:20 बजे घटनाबारे आधिकारिक जानकारी पाएका थिए। बूढ़ी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: डेढ़ महीनामें तीन ठूला प्राकृतिक विपत्ति बुढ़ी गंडकी बाढ़ी में पांच जना बेपत्ता 45 घर चार जल विद्युत चार पुल र 34 गोठ में क्षति शीर्षक में खबर छ। पछिल्लो डेढ़ महीना को अवधि में बाढ़ी का तीन ठूला धक्का नेपालले सहनु परेको छ, जिसका कारण नागरिक ने अमूल्य जीवन मात्र गुमाउनु परेको छैन। खरबौं रूपया को संपत्ति, कृषि, सड़क, पुल, भवन, जल विद्युत आयोजना लगायत का पूर्वाधार संरचना में समेत क्षति पुगेको छ। केही संरचना पुनर्निर्माण हुनै नसक्ने अवस्थामा पुगेका छन् भने केही पुनर्निर्माण गर्दा अरबौं रूपया लाग्ने भएको छ। को पछिल्लो धक्का आइतबार बिहान बुढ़ी गण्डकी नदी में जाँदा साँझ 7 बजेसम्ममा चुमनुब्री गाउँपालिका 6 चुमचेतको उंगिलुङका दुई महिला र तीन पुरूष करी पांच जना सम्पर्क विहीन छन्। सरकारले प्रभावित विभिन्न क्षेत्रबाट 9 जना विदेशी सहित 82 जनालाई नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी उद्धार गरेको छ। बाढ़ीका कारण भएको भौतिक क्षतिको प्रारम्भिक विवरण अनुसार पक्की पुल 2, झोलुङ्गे पुल 2, जलविद्युत आयोजना 4 र हवन कुण्ड 34 क्षति पुगेको छ। बाढ़ीले धादिङ र गोर्खा जोड़ने आरूघाटको पुल समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको प्रारम्भिक विवरण अनुसार बाढ़ीले जलविद्युत आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलीब्रिज तथा पहुँच सड़क र पुलमा समेत क्षति पुर्याएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। टाइम्स इनर्जी प्रहरीले प्रवर्धन गरिरहेको उक्त आयोजनाका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
3: बुढ़ी गण्डकीमा भोटेकोशीको झल्को बेलैमा सूचनाले टर्यो मानवीय क्षति शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। बिहानीको निद्रामा गोर्खाको चुन नोब्री गाउँपालिका 6 बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे, तर त्यो भूकम्प थिएन। पहिरोले थुनिएको बुढ़ी गण्डकीको गडगडाहट बाहवले निम्त्याएको कम्पन थियो। बुढ़ी गण्डकी जलाधार क्षेत्र अन्तर्गत माथिल्लो भेगमा बासिन्दाले आइतबार बिहान करिब 4 बजेतिर कम्पन महसुस गरेसँगै नदीको गडगडाहट सुने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोर्खाको चुन्नोब्री गाउँपालिका 6 लुक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो झरेर बुढ़ी गण्डकी नदी थुनिएर ताल बनेको थियो। पानी थुनिएर बनेको ताल फुटेपछि त्यसले एकाएक बाढ़ीको रूप लिएको हो। मेरो बसोबास भएको ठाउँबाट करिब 400 मिटरको दूरीमा छ बुढ़ी गण्डकी। बिहान 4 बजेतिर एकाएक घर थर्कियो। शुरूमा त भूकम्प आएको अनुमान गरेको थिए। केही बेरमा बुढ़ी गण्डकीको गडगडाहट सुनियो। चुन्नोब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले भने गाउँले पनि हल्लाखल्ला गर्न थाले। तत्कालै नदीमा बाढ़ी आएको खबर फोन मार्फत तल्लो तटीय क्षेत्रमा खबर गरियो। प्रहरी र प्रशासनलाई पनि बेलैमा खबर पुगेकाले ठूलो मानवीय क्षति हुन पाएन। उनका अनुसार बुढ़ी गण्डकीको सहायक खोलामा पनि खसेपछि बाहव अवरूद्ध भई ताल बनेको र सोही ताल एकाएक फुट्दा बाढ़ी आएको अनुमान छ।
2: कांग्रेस उपसभापतिमा भण्डारी आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला विजयी शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम आइतबार राति सार्वजनिक भएको छ। प्राप्त अन्तिम मत परिणाम अनुसार उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोद कुमार चौधरी तथा महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डाक्टर ढिला संग्रौला पन्त निर्वाचित भएका छन्। उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले सर्वाधिक 3,735 मत र इन्जिनियर मधु आचार्यले 2,342 मत प्राप्त गरी जीत हासिल गरेका छन्। यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरूङले 1,596, दीपक गिरीले 923 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापति समावेशी एक पदतर्फ विनोद कुमार चौधरी 1,745 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले 1,658, फर्मुल्ला मनसुरले 1,144, सीता गुरूङले 1,112 र रंजित कर्णले 562 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक 4,194 मत र उदय शमशेर राणाले 2,330 मत प्राप्त गर्दै विजयी हासिल गरेका छन्। यस प्रतिस्पर्धामा डाक्टर सुनिल कुमार शर्माले 2,257, गुरूराज घिमिरेले 1,513, नयन सिंह महरले 1,134 र अमरसिंह पुन मगरले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत पाए। यसै गरी महामन्त्री महिला एकपदतर्फ डाक्टर ढिला संग्रौला पन्तले 3,118 मतका साथ निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,800 64 र रीता खनालले 804 मत प्राप्त गरिन्।
3: काठमाडौँको लाइफलाइन नागढुंगा मुगलिन सड़क अझै जोखिमपूर्ण छ। सड़क विभागका इन्जिनियरहरूले गरेको अध्ययन अनुसार नागढुंगा मुगलिन सड़कमा 6 ठाउँमा पहिरोको जोखिम कायमै छ। नागढुंगा मुगलिन सड़क अन्तर्गत गलौदीमा सड़क भाँसिएर भएको अवरोध पन्चाइएको छ। सड़क विभागका महानिर्देशक विजय जयसीका अनुसार आइतबारदेखि सड़क दुईतर्फी खुलेको छ। भाँसिएको ठाउँमा भित्तो काटेर बाटो खुलाइएको हो। नागरिक दैनिकमा जोखिममा नागढुंगा मुगलिन शीर्षकको यो खबर छापिएको हो।
2: लामो अनियलपछि सुदूरपश्चिम सरकारले ल्याए 37 अर्ब बढ़ीको बजेट शीर्षकमा खबर छ। चालू आर्थिक वर्ष 2083-84 शुरू भएको झण्डै 3 महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरे। सँगै लामो समयदेखि अनियलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़नेछन्।